0: हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
1: बेरोजगारी समस्याले बालेन सरकारलाई घुँडा टेकाउने विश्लेषण शीर्षकमा मध्याहले खबर छापेको छ। बेरोजगार नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारी दिने काम प्रधानमन्त्री बालेन र शाहबालेन नेतृत्वको सरकारका लागि सबैभन्दा ठूलो चुनौती हुने विश्लेषण गरिएको छ। व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा तनाव बढ़ेको छ। प्रधानमन्त्री बालेन र शाहबालेन नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्धन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानूनी कड़ाई गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ। व्यवसायीले सरकारप्रति मात्र नभई नेपाल वैदेशिक रोजगार व्यवसाय संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।
0: गेस्ट हाउसका बन्द कोठामा करिला बालिका शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। विद्यालयको कक्षा कोठामा भविष्यका सपना देख्नुपर्ने करिला बाल बालिका पारिवारिक र आर्थिक समस्याका कारण खाजा घर र गेस्ट हाउसका बन्द कोठामा जिउन बाध्य छन्। दाङ तुलसीपुरकी 13 वर्षीय एक बालिकाको बाल्यकाल पारिवारिक विखण्डनको पीड़ाले भरिएको छ। उनी 4 वर्षकै हुँदा आमा रोजगारीका लागि कुवेत गइन्। आमाको काखमा हाँस्ने खेल्ने अवसर गुमाएकी उनले बाबुको माया पनि पाउन सकिनन्। आमा विदेशी लगत्तै ती बालिकाका बाबुले दोस्रो विवाह गरे। मलाई घरमा कसैको माया महसुस हुँदैनथ्यो। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ती बालिकाले भनिन्, घरको वातावरणमा उनको अनुकूल थिएन, घरमा आफ्ना भएर पनि उनको मन मायाले भरिएन। कक्षा 8 सम्म पढ़ेपछि उनले पढ़ाईलाई पूर्ण विराम दिइन्। यसबीच छिमेकी मनिषा छेत्रीले ती बालिकालाई काठमाण्डु घुम्न जाउँ, राम्रो काम पनि लगाइदिन्छु भन्दै दिनहुँ फकाउन थालिन्। काठमाण्डु शहरको मोह र राम्रो आमदानीको प्रलोभनमा ती बालिका परिन्। मैले परिवारबाट माया पाएकी थिइन, उनी भन्छिन्, त्यसैले छिमेकी मनिषा दिदीका कुरामा विश्वास गरेर काठमाण्डु आउन तयार भए। 2082 भदौ 24 गते उनी आफन्त कसैलाई जानकारी नदी तुलसीपुरबाट नेपालगंज हुँदै काठमाण्डु आइन्। काठमाण्डुमा सुनौला दिनहरू हुन्छन् भने छिमेकी मनिषाले उनको कान भरेकी थिइन्। मनिषा दिदीले बसको टिकट काटिदिएर राधिका नाम कि महिलाको नम्बर दिएर मलाई काठमाण्डु पठाउनुभयो। ब्यूरोमा उजुरी दिन आएकी ती बालिकाले भनिन्, तुलसीपुरबाट हिँडेको भोलिपल्ट काठमाण्डु बस पार्क ओर्लिएकी ती बालिकालाई राधिका नाम कि एक महिलाले सुदूरपश्चिम खाजा घर पुर्याइन्। शुरूकै दिन उनको अन्धकारमय भयो, त्यही रात उनको जीवनले भयावह मोड़ लिया।

यो नयाँ वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नया वर्षको अवसरमा रेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याटिक डिसवासरमा वासिङ ट्याब्लेट्स एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ

0: नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट और एसी में फ्री इंस्टॉलेशन। नागरिकता भाईपुग सीजी एलएक्स ईएमआई मार्फत सजिले खरीद कर सकता।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमै कायम भएका छन्। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो। कर्मचारीबाट सदस्य सचिवमा नियुक्ति भएकालाई जागिरबाटै बर्खास्ती र राजनीतिक नियुक्ति पाएकालाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै कानूनी आधार बिना सरकारले निर्णय गरेको सीटीभीटीका एक निर्देशकले बताउनु भएको छ।
3: पछिल्लो समय सरकारको राजस्व असूली पूँजीगत खर्च निरन्तर घट्दो क्रममा रहेको छ। चालू आर्थिक वर्ष 2082/83 10 महिना अर्थात वैशाख अन्तिम सातासम्म 11,53,00,000,000,000 रूपियाँ मात्रै बजेट खर्च भएको छ।
2: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको छ। देउवा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउवा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै फेला राखेको छ।
3: नेपाल उद्योग परिसंघ सीएनआईले आर्थिक वर्ष 2083/84 बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ। सीएनआईले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको छ।
2: पश्चिम एसियामा जारी तनावका कारण मानव विकास सूचकांकमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण प्रवाह आयातित सामग्रीमा अत्याधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
3: मेची भन्सार कार्यालय मातहतका 6 छोटी भन्सार कार्यालय मध्ये एउटा मात्र सञ्चालनमा छ। राजस्व असूली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अन्य 5 छोटी भन्सार बन्द छन्।
2: पछिल्लो साताको कारोबारमा धितोपत्र बजारमा कारोबार रकम 19.18% घटेको छ। अघिल्लो साता 21.18 अर्ब रूपियाँ भन्दा बढ़ीको 4,80,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता भने 17.12 अर्ब रूपियाँ भन्दा बढ़ीको 3,91,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। औषधमा पनि कारोबार रकम र किता दुवै घटेको छ। औषध कारोबार रकम 35% भन्दा बढ़ी र औषध कारोबार किता करिब 35% घटेको छ। नेप्सीका अनुसार अघिल्लो साता औषधमा 5,29,00,000,000 रूपियाँ भन्दा बढ़ीको 1,20,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता औषधमा 3,42,00,000,000 रूपियाँ भन्दा बढ़ीको 48,20,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्, तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले आगामी जून महिनाका लागि तेल उत्पादनको कोटा बढ़ाउने निर्णय गरेको छ। यो लगातार तेस्रो महिनाको वृद्धि हो, तर विश्लेषकहरूका अनुसार वास्तविक आपूर्तिमा यसको प्रभाव निकै सीमित रहनेछ। समूहले आइतबार जून महिनाका लागि दैनिक 1,88,000 ब्यारेल उत्पादन लक्ष्य बढ़ाउने निर्णय गरेको हो। यो वृद्धि मे महिनाको बराबर भए पनि संयुक्त अरब इमिरेट्स ओपेक तथा ओपेक प्लस समूहबाट बाहिरिएपछि उसको हिस्सा हटाइएको छ। होर्मुज जलमार्ग बन्द रहँदा खाड़ी क्षेत्रबाट तेल आपूर्ति अवरूद्ध भएको छ। इरानसँगको युद्धका कारण फेब्रुअरी 28 शुरू भएको तनावले साउदी अरब, इराक, कुवेत र युएई जस्ता देशको निर्यातमा ठूलो ह्रास ल्याएको छ।
4: अब खेल र खेलाड़ीका खबर। नेपालको घरेलु कोटमा तेस्रो पल्ट आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनशीपको तयारी पूरा भएको छ। नेपाल भलिबल संघ एनभीएको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनशीप हुँदैछ।
3: नेपालले फिर्ता ल्याउन सक्छ विदेशीको अवैध सम्पत्ति शीर्षकमा कान्तिपुर दैनिकमा दिवेश घिमिरे लेख्नुहुन्छ। नेपालबाट अवैध रूपमा विदेशीको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्य जटिल छ। यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन्। पारस्परिक कानूनी सहायता सम्बन्धी सन्देहको अभाव छ। नेपालमा विदेशीको सम्पत्ति खोजी र पुनपाप्तिको आधारभूत प्रक्रियाको शुरूआत भएकै छैन। विदेशीको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेण्डा मात्रै होइन, यो राज्यको समग्र संस्थागत क्षमता, कानूनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो।
4: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक राम्बा छ।
2: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट राम्बाच्छा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
2: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
2: हाम्रा विशेषता:
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
2: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: JLPT NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
2: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
0: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
2: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
0: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
2: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक राम्बाच्छा बजार राम्बाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
3: रेडियो आदि खुला 105.4
4: भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ रेडियो नारायण 99.1 मेगाहर्जबाट, डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। देश विदेशबाट नेपाली बहसलाई सुन्नुहुन्छ। हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं र नेपाली बहसमा समसामयिक राजनीतिक आर्थिक कूटनीतिक सांस्कृतिक सामाजिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। शासकीय सुधारका कार्यसूचीलाई प्राथमिकतामा राखिएको छ। खुम्चियो नीति तथा कार्यक्रममाथिको छलफलको समय। यी हुन् बजेट अधिवेशनका मुख्य कामहरू भन्दै गर्दाखेरि 2083-84 को नीति कार्यक्रम आज संसदमा पेश हुँदैछ। अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको छ र विशेष गरी अब यो सरकारले अर्थात अझ भनौं अर्थ क्षेत्रका विज्ञ जानकार डाक्टर सोनी वागले अर्थमन्त्री भइसके पछाडि कस्तो खालको बजेट आउँदैछ, कस्तो खालको बजेट निर्माण हुँदैछ, बजेटमा सबै जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, बजेटमा सबै नागरिक आवाजहरू समेटिन्छन् कि समेटिँदैनन्, अर्थतन्त्रलाई सुधार गर्नका निम्ति बजेटमा कस्तो खालको परिवर्तन हुन्छ, कस्तो खालको कायापलट हुन्छ, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। बजेटमा कस्तो देखिएला त सोनिम बालिनको जादू, सीमित स्रोतबाट सीमित सपना पूरा गर्ने दबाव भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौं र धेरै समस्याहरू छन् यतिखेर देशमा। सहकारी पीड़ितहरूका रकमहरू फिर्ता गर्नुपर्ने स्थिति छ र सरकारले सहकारी पीड़ितको रकम फिर्ता गर्ने तयारी थालेको पनि बताइरहेको छ। कसरी सहकारी पीड़ितहरूका रकमहरू सरकारले फिर्ता गर्छ? धेरै सहकारीहरूले जनतालाई ठगेर ढाँटेर छलेर गएका छन्। धेरै सहकारीहरूले जग्गामा लगानी गरेका छन् र कतिपयले चाहिँ ब्याङ्कमा बचत गरेका छन्। तर सहकारी पीड़ितहरूका आँसुहरू अहिलेसम्म पनि उभानो हुन सकिरहेका छैनन्। आँखा पुछिरहेका छन् सहकारी पीड़ितहरूले। सहकारी पीड़ितको पैसा सरकारले कहिलेसम्म फिर्ता गर्छ? दुई मुठा साग र चिया बेचेर जम्मा पारेको रकम, भोलिका आफ्ना लाला बालाको स्वर्ण भविष्यका लागि जम्मा पारिएको रकम सहकारी ठगहरूले जम पार्दाखेरि अहिलेको अवस्थामा पीड़ितहरू निकै आक्रान्त बनेका छन् र पीड़ितहरूलाई सरकारले रकम फिर्ता गर्न सक्छ? कस्तो खालको पोलिसी ल्याएको छ? सहकारी पीड़ितहरूको रकम कहिलेसम्म फिर्ता हुन्छ भन्ने विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। सहकारी पीड़ितहरूले न्याय पाउनुपर्छ, सहकारी पीड़ितहरूले रकम फिर्ता पाउनुपर्छ। सरकारले उदार दिलले सानादेखि मझौलादेखि ठूला सहकारी पीड़ितहरूको रकम फिर्ता गर्नका निम्ति प्रोसेस र प्रक्रियाको थालनी गर्नुपर्दछ। न कि सहकारीबाट धेरै रकम दुरूपयोग भएको छ, कतिपयले देशबाट बाहिर समेत सहकारीका रकमहरू लगेको भन्ने खुल्न आएको छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर ठूला ऋणीहरूलाई सूचना काटेर, सहकारी संचालकहरूलाई सूचना काटेर, सहकारी बन्द रहेका सहकारीहरूलाई खोलेर त्यसभित्र रहेका फाइलहरू पल्टाएर सबैलाई ताकेता गर्ने हो भने सहकारीको रकम फिर्ता गर्नका निम्ति सहज हुन सक्छ। यसमा सरकार तदारूकताका साथ अगाडि बढ्नुपर्छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ साना तथा घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्दछ किनभने राजनैतिक पहुँच

0: आधारमा योजना छनौट गर्ने परिपाटी त्याग्नुपर्छ, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्छ, कर प्रणाली बजार व्यवस्थापन र उपभोक्ता व्यवसाय बीच सन्तुलन मिलाउन वैज्ञानिक कर र मूल्य निर्धारण प्रणाली पनि यतिखेर आवश्यक छ। त्यसैले जनताका समस्याहरू र जनताका आकांक्षाहरू र जनभावनाका विषयहरूलाई चाहिँ अहिलेको अवस्थामा समेट्नु पर्दछ र सरकार यसमा उदार भएर लाग्नु पर्दछ भन्ने बहस हामी नेपाली बहसमा गर्न चाहन्छौं। आदरणीय श्रोता, नेपाली बहसमा यसलाई थाहा छ, ट्राफिक नियम उल्लंघनमा अत्याधिक जरिवाना, सचेतना छैन लगानी, सचेतनामा लगानी पनि गर्नुपर्दछ र ट्राफिक नियम उल्लंघन गर्यो भन्दैमा निकै ठूलो अत्याधिक जरिवाना, यो साउथ इण्डियन मुभी जसरी एक्टिभ बन्दाखेरि चाहिँ जनताले धेरै दुःख पाउँछन्। त्यसैले गर्दाखेरि पहिला सचेतना जगाऊ, सचेतना जगाउँदा जगाउँदै पनि यदि ट्राफिक नियम उल्लंघन हुन्छ भने त्यसमा कार्यवाही गर्नुपर्दछ। नेपाली बहसमा हामी भन्न चाहन्छौ, सबैले ट्राफिक नियमको पालना गर्नुहोस्, ट्राफिक उल्लंघन नगर्नुहोस्। यदि जानी बुझी गरिएको छैन, कहिलेकाहीँ मिस्टेकली यदि त्यो भएको छ भने पनि क्षमा याचना गर्नुहोस्। यसले गर्दाखेरि हामीले एउटा सुन्दर शहर र सौम्य नागरिकको पनि परिचय दिनुपर्दछ। त्यसैले गर्दाखेरि नेपाली बहसमा ट्राफिक नियमलाई पनि सबैले पालना गर्नका निम्ति पनि हामी आह्वान गर्न चाहन्छौ। र अहिलेको अवस्थामा सहकारीको समस्या धेरै छ, हामीले आज सहकारीलाई किन जोर दिइरहेका छौं भने बचत फिर्ताको 45 अर्ब स्रोत अनिश्चित पनि छ, बचतकर्ताको वर्गीकरणप्रति असहमति, समस्याग्रस्त घोषणाको दबाव पनि बढ़दै गएको छ। समस्याग्रस्त सहकारीको संख्या 23 छ अहिले, पीड़ित बचतकर्ता 76,000 छन्, फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब छ, सक्रिय राहत कोषमा 60 करोड़, सरकारको 25, संचालकबाट 35 करोड़ छ र फिर्ता माग दावी 39,94,62,00,000 7,60 बचत खातामा रहेको थियो र त्यसलाई फिर्ता गर्नुपर्ने एउटा अवस्था छ र यसलाई फिर्ता कसरी गर्ने भन्ने विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। बालेन सह प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सुशीला कार्कीको सम्बन्धमा यतिखेर दरार आएको हो त, उहाँहरूका अभिव्यक्तिहरूलाई लिने हो भने चाहिँ उहाँहरू बीच यतिखेर मतभेद भएको विषय पनि जोड़िएको छ। आदरणीय श्रोता, गत कार्तिक 14 गते सम्पादकहरूसँगको भेटमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले बालेन्द्र शाहबारे भनेकी थिइन्, बालेनलाई मैले छोरो भन्छु, ऊ चाहिँ दिदी भन्छ। 13 वैशाखमा सरकार हस्तान्तरणमा पनि प्रधानमन्त्री बालेन्द्र शाह र कार्की बीच उस्तै आत्मीयता थियो, तर त्यसो त जेन्जी आन्दोलनपछिको तरल स्थितिमा कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पनि उनी बालेन थिए। कार्कीसँग दरबारबाट बाहिरिएपछि भने उनीहरूको बीचको सम्बन्ध चिसिँदै गएको छ। 24 वैशाखमा संवैधानिक परिषदले वरिष्ठता मिचेर 14 वरियतामा डाक्टर मनोज शर्मालाई सिफारिश गरेपछि भने कार्की नराम्रोसँग बिस्किएकी छिन्। अहिले उनी प्रधानमन्त्री बालेनको सबैभन्दा चर्को आलोचक समेत बनेकी छिन् र उनले नियुक्ति गरेका प्राकृतिक संरक्षण कोषदेखि लिएर अन्य अन्य ठाउँमा नियुक्ति गरे हरूको जागृत सेट भइसकेपछि अहिले पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र बालेन शाहको पानी बाराबारको स्थिति छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। राजनीतिक दलहरू, पुराना ठूला राजनीतिक दलहरू आज आफूलाई सुधार्न तयार छन् त, नेपाली कंग्रेसभित्रको विवाद कहिले समाधान हुन्छ, नेपाली कंग्रेसले पार्टीलाई एक ढेक्का बनाएर कहिले लैजान्छ, आजको बहसको केन्द्रमा छ यो विषय पनि, किनभने नेकपा एमालेभित्र पनि त्यस्तै समस्या छ। नेतृत्व परिवर्तनको आवाजहरू यतिखेर उठिरहेका छन्, नेतृत्व परिवर्तन आजको दिनमा सम्भव छ कि छैन, आजको नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो, भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सरा किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू:
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
12: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: रेडियो आदिखोला 105.4।
0: अब के छ त, अनि देशलाई पनि हेरविचार गरिरहनु भएको छ, के हुँदैछ देशमा?
15: यहाँ घर बसे पनि बिरामीको चाहिँ स्याहार सुधार लगाए पनि म आहा चिन्नेर बसेको छैन नि। देशको सबै विषयमा, जल्ल बल्ल विषयमा पार्टीको चाहिँ विचारहरू लैराखेको छु, मैले देखेको कुरा चाहिँ गरिरहेको छु, मिडियामा तपाईँ जस्तै कुरा गरिरहेको छु। म चाहिँ यहाँ बसे पनि मैले राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति म भाग लिइरहेको छु, कुराकानी गरिरहेको छु।
0: होइन, तपाईँले थाहा छ नि त, सर्वोच्च अदालतमा होइन 4th वरिता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीशका निम्ति सिफारिस हुनु भएको छ। हिजोको अवस्था के थियो, वरिष्ठता अर्थात वरियता क्रम अहिलेकै अवस्थामा मात्रै मिचिएको हो कि यो ट्रेन नै हो, योग्य भएका मान्छेहरू त्यसबाट जो पनि आउन सक्छ?
15: मैं यो बड़ी यात्रा को क्रम इस भंग करे
0: कस्तो लाग्यो यहाँलाई चाहिँ स्वाभाविक हो यो
15: त्यो त एकदम गलत हो नि अब संविधानलाई नै तोडमोड गर्ने अब अब पद्धतिलाई नै तोडमोड गरेर आफ्नो पक्षमा जसले काम गर्छ जसले काम गर्छ त्यसैलाई चाहिँ फर्क मारेर ल्याउने भने यो त अराजकता हो नि यो त मनपरी हो नि यो विधिको त शासनै भएन नि
0: होइन यो वरियता क्रममै वरिष्ठतमलाई मात्रै बनाउनु पर्छ भन्ने छैन नि त छजना त योग्य हो नि त सिफारिस भएको होइन
15: इतिहास त सबैको थाहा छ नि नेपाली जनतालाई
0: जस्तो डाक्टर मनोजमा
15: कसरी फर्को मारेका हुन् कसका सिफारिसबाट आएका हुन् के हो न्यायको क्षेत्रमा उनीहरूको इतिहास आचरण त्यो रेकर्ड
0: त थाहा छ नि त्यहाँ अरूभन्दा योग्य काबिल होइन डाक्टर मनोज शर्मा
15: अरे त्यो त्यस्तो पढन्न नि सोध्न सुहाउँछ तपाईँलाई
0: होइन भनिदिनुहोस् त उहाँ चाहिँ को हो त्यसो भए नेपाली जनतालाई
15: होइन होइन अरू त्यो बढिएका क्रमका मान्छे अहिले बसेका मान्छेहरूसित मेरो मतभेद होला विमति होला छुट्टी कुरा कहाँको राम राजा कहाँको गणे भणारी भने जस्तो हो तपाईँको त्यहाँ चाहिँ वरियता क्रममा जुन आइरहेका छन् त्यहाँ तिनको तुलनामा चाहिँ अहिलेको चाहिँ प्रधान न्यायाधीशमा सिफारिस गरेको मान्छे आउन सक्छ
0: उहाँ योग्य होइन काबिल होइन उहाँ योग्य होइन काबिल होइन प्रधान न्यायाधीशको लागि
15: होइन होइन अयोग्य भन्दा पनि त म चाहिँ तुलनात्मक रूपमा हेर्नु पर्छ नि मर्यादा क्रम के हो पद्धति के छ न्यायको क्षेत्रमा अनुभव के हो इतिहास के हो त्यो सबै जोडिन्न
0: डाक्टर शर्माको राम्रो अनुभव छ नि त होइन न्याय क्षेत्रमा
15: होइन त्यहाँभन्दा बढी अनुभव भएका खारिएका कमसेकम चाहिँ अब संसदभित्र चाहिँ देशमा आएका कतिपय चाहिँ अन्यायपूर्ण गतिविधिमा चाहिँ भाग लिएका बोलेकाहरूलाई पन्छाएर अब चाहिँ बाह्य शक्तिको एजेन्डालाई जसले कार्यान्वयन गर्छ कार्यकारिणीले जे खोजेछ त्यही पालन गर्ने चाहिँ न्यायाधीश ल्यायो भने देश के हुन्छ
0: होइन उहाँ त होइन डाक्टर मनोज कुमार शर्मा कामको हिसाबले होइन मुद्दा फैसलाको हिसाबले डेडिकेटको हिसाबले त एकदमै राम्रो सकारात्मक वेमा हुनुहुन्छ भन्ने डाक्टर के अरे हाम्रो प्रधानमन्त्री बालन शाहले संवैधानिक परिषदकै बैठकमा
15: उहाँ नै कति योग्य हो प्रधानमन्त्री हुनु राष्ट्रको प्रश्न त्यो पनि उहाँसित नि गर्छु नि मैले त नेपाली जनताले कति योग्य क्षमतावान अनुभव भएर चाहिँ उनी आए अहिले सत्तामा त्यो कुरा कसैले देखेको छैन मेरो व्यक्तिगत दृष्टि त होइन नि
0: पश्चिमाहरूको
15: चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन गर्छ त्यस कारणले संसद त्यस्तो किसिमले बनाए अब न्यायपालिका नि तपाईँ चाहिँ कार्यकारिणीको चाहिँ अब हुबहु तपाईँ चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन गर्नको लागि त्यस किसिमले चाहिँ खेलो फड्को भएको छ यो अत्यन्त गलत कुरा भएको छ यसलाई चाहिँ सच्याउनु पर्छ
0: कसरी चिन्नुहुन्छ डाक्टर मनोज कुमार शर्मा प्रधान
15: व्यक्तिगत मैले इतिहास त्यो चाहिँ सारा कुरा मैले ल्याउन्न त्यस कारणले अहिले आएका तपाईँ चाहिँ जो मर्यादा क्रममा त्यहाँ राखेका छन् ती न्यायाधीशहरूको तुलनामा उहाँ चाहिँ अहिले चाहिँ प्रधान न्यायाधीश हुनको लागि योग्य हुनुहुन्छ भनेर मैले भन्दिनँ किनभने म चाहिँ सार्वजनिक सुनवाई समितिमा संसदीय समितिमा नै बसेँ कैयौं त्यस्ता न्यायाधीशहरूलाई ल्याए विगतको पार्टीहरूले जसको इतिहास राम्रो छैन जसको भद्दा इतिहास छ बदमासी गरिरहेका छन् त्यस्तालाई पनि कार्यकारिणीमा बस्नेले विगतमा पनि यस्ता बदमासी चाहिँ गर्दै आएका हुन् यसपालि त धनधाङ्गो प्रकारले आयो तपाईँ चाहिँ मर्यादा क्रम मिचेर जो शर्त प्रधान न्यायाधीश हुन पर्ने जुन शर्त हो ती शर्त पनि पुरा नभएका मान्छेलाई पनि कार्यकारिणीले जे भन्छ त्यो हुबहु कार्यान्वयन गर्ने मान्छे चाहिएको थियो त्यस उनीहरूले त्यही मान्छे ल्याए
0: होइन अहिलेको अवस्थामा तत्कालीन चोलेन्द्र शमशेर राणाको पालामा उहाँ न्यायाधीशमा आउनुभयो होइन सर्वोच्च अदालतमा डाक्टर मनोज कुमार शर्मा
15: तपाईँलाई थाहा छैन छैन स्वयं चोलेन्द्र शमशेरलाई त्यहाँ संसदमा राजनीतिक पार्टीहरू ल्याउँदाखेरि राष्ट्रिय जनमोर्चाले चाहिँ कसरी लडेको थियो त्यहाँ कति लडेको थियो सार्वजनिक थियो चाहिँ सुनवाई राष्ट्रिय चाहिँ राष्ट्रिय जनमोर्चा कसरी लडेको थियो
0: तत्कालीन चोलेन्द्र
15: शमशेर गलत मान्छे चाहिँ आएर ती गलतले सिफारिस गरेको मान्छे भन्नुपर्छ
0: तत्कालीन बेलामा त मैले हिरा ल्याएँ कानूनको भनेर भन्नुभएको थियो क्या उहाँले चाहिँ चोलेन्द्र शमशेरले चोलेन्द्र शमशेरले डाक्टर मनोज कुमार शर्मालाई होइन न्यायाधीशमा ल्याउँदाखेरि सिफारिस
15: गर्नुभयो शमशेरकै बारेमा संसदीय सुनवाईमा राष्ट्रिय जनमोर्चा एक्लै हो अरू त्यहाँका पार्टीहरू तपाईँको चाहिँ बदमासी गरेर तपाईँको चाहिँ चोलेन्द्र शमशेरलाई प्रधान न्यायाधीश बनाउने बेलाको तपाईँ इतिहास एकचोटि सुन्नु बुझ्नुहुन्न कति धारा भएको स्वयं चोलेन्द्र शमशेर आउँदाखेरि त्यत्रो लडाईँ भइरहेको थियो भने अब चोलेन्द्र शमशेरले सिफारिस गरेको कस्तो मान्छेलाई सिफारिस गरे होला सर त पुरा गर्नु पर्दैन कुनै योग्यता क्षमता त्यो त्यो पदमा जानको लागि जुन क्याटेगोरी हुन्छ त्यो ठाउँमा आउनको लागि त्यो त्यो चाहिँ सर त पुरा भएको हुनु पर्छ पर्दैन देखाएको छैनन् मान्छेले
0: तर एउटा कुरा चाहिँ यो विगत देखेको सिन्डिकेटलाई भत्कायौँ भन्नुभएको छ क्या उहाँहरूले
15: सिन्डिकेटलाई भत्काएर तपाईँ चाहिँ विदेशीले जग्गा ल्याउनु खोजेको छ न्यायपालिकामा केही ल्याइदिएर चाहिँ भत्कियो त अनि चाहिँ अब चाहिँ जनताले चुनेको चाहिँ संसदलाई भत्काएर विदेशीलाई चाहिएको हुनाले अनि एनजिओबाट चाहिँ त्यो सरकार बनाएर चुनाव बनाएर अनि अनि तपाईँको चाहिँ 29 अरब रुपियाँ खर्च गरेर चाहिँ संसद बनाउने अनि त्यो त्यसलाई चाहिँ बाइपास गरेर तपाईँ चाहिँ अध्यादेशबाट देश चलाउने देश कता गइरहेछ कता लगिरहेछ विदेशीहरूले अहिले
0: होइन यहाँलाई त राम्रोसँग थाहा छ नि त अहिले त अब देशमा यो ट्रेड युनियन खारेज गर्ने होइन विद्यार्थी संगठनहरू खारेज गर्ने त्यसलाई सुशासन लैजाने शिक्षकहरूलाई राजनीति नगर भन्ने होइन तपाईँ त हिजो शिक्षक हुँदै राजनीति गर्नुभयो नि त होइन केसीजी
15: हो 17 सालमा राजा महेन्द्रले 15 सालमा चाहिँ आएको जो चाहिँ संसद हो त्यो सरकार हो त्यसलाई विघटन गरेर चाहिँ अब विभिन्न जनवरीय संगठनहरू प्रतिबन्ध लगाएर जसरी प्रतिगमनतिर लगेका थिए मुलुकलाई अहिले आएर चाहिँ केही ढलक दिइरहेको छ त्यति बेलाको भन्दा अझ खतरा छ त्यसबाहे त सिधै तपाईँको चाहिँ एनजिओले एनजिओले चाहिँ सञ्चालन गरेका छ तपाईँको चाहिँ अमेरिकनहरूले सञ्चालन गरे चाहिँ अहिले चाहिँ अमेरिकनहरूलाई संसद चाहियो यो पुरानो संसदले काम दिएन त्यस कारणले संसद विघटन गर्नु पर्यो त्यसपछि चाहिँ अब कार्यकारिणीलाई तपाईँको चाहिँ अब न्यायाधीश चाहिँ जे कुरा तपाईँ चाहिँ त्यहाँ कार्यकारिणी निर्णय गर्छ त्यो हुबहु चाहिँ पालन गर्ने चाहिँ चाहियो न्यायाधीश त्यस हुनाले चौथो पदयात्रा क्रममा परेकालाई त्यो अरूलाई सबैलाई फालेर त्यो ल्याएको कुरा त्यो जग जाहेर छ नि
0: होइन अरू त विभिन्न पार्टीमा आबद्ध भएको भन्ने कुरा आइरहेको छ नि त होइन हिजोका दिनमा न्यायाधीशहरू
15: को बाहिर छ को कुनै पार्टीमा तपाईँ चाहिँ एनजिओमा सामेल नभएको आइएनजिओमा सामेल नभएको कुनै पार्टीको तपाईँ चाहिँ झोले नभएको कुन चाहिँ कर्मचारी छ नेपालमा कुन चाहिँ चाहिँ तपाईँ चाहिँ मान्छेहरू छन् भन्नुहुन्छ त्यो चाहिँ घोषणा भएर हुने बेग्ने कुरा हो भित्री रूपमा चाहिँ को चोखो छ
0: होइन डाक्टर मनोज कुमार शर्माले
15: को चोखो छ अहिले नेपालमा देखिएन
0: प्रधानमन्त्रीमा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका डाक्टर शर्मा त कतै देखिनु भएन नि त होइन
15: होइन कमसेकम चाहिँ चारजना आफूभन्दा अब तपाईँ चाहिँ योग्य चाहिँ मर्यादा क्रममा योग्य भएकाबाट विचार टिबेट ल्याएपछि त कार्यकारिणी जे निर्णय गर्छ त्यो निर्णयलाई हुबहु कार्यान्वयन गर्ने कुरा अब चाहिँ सर्वोच्च चाहिँ स्वतन्त्र भयो कमसेकम सर्वोच्चबाट केही न्याय इन्साफ पाइन्छै भन्ने जनताको जो आशा थियो त्यो पनि सत्य हो
0: होइन यसलाई थाहा छ होइन सहकारी पीड़ितको बचत फिर्ता करिब करिब 45 अर्ब रहेछ यसको स्रोत चाहिँ अनिश्चितता नै छ समस्याग्रस्त सहकारीको संख्या 23 वटा रहेछ सरकारले सहकारीको रकम फिर्ता गर्छु भनेको छ सरकारले सहकारीको रकम फिर्ता गर्न सक्छ पीड़ितहरूका आँखाका आँसु पुस्न सक्छ
15: होइन सहकारी ठगहरूकै हाली मुहाली छ नि अहिले सत्तामा त
0: मान्छेलाई
15: निर्वाचन आयोगले तपाईँ चाहिँ सांसद बनाएको हो सहकारी ठगेर चाहिँ बदनाम भएकै मान्छेलाई तपाईँ गिरेर उप प्रधानमन्त्री बनाएको कुरा त राष्ट्रिय जनमोर्चाले माया संसदमा भन्यो अरू पार्टीले त तपाईँ चाहिँ मुखै खोलेनन् राष्ट्रिय जनमोर्चा त एक्लो परेको नै हो संसदमा सहकारी ठगेको मान्छे सहकारीका मुद्दा चाहिँ 5-5 वटा अदालतमा भएको मुद्दालाई अनि त्यहाँ चाहिँ हिरो बनाउने अनि नेपाली जनताले चुपचाप सहकारी ठगलाई छाप भनेर त देखाइहाले त नेपालमा यसको मतलब मैले अरू पालिका मान्छे चुखा छन् सहकारी ठगेका छैन मैले भनेको छैन सहकारीका ठगहरू छन् त्यो सहकारीका ठगहरूलाई कारवाही गरेर तिनको चाहिँ जेठा दायर जेठा चाहिँ असुल गरेर त्यो पैसाबाट चाहिँ ती सहकारी ठगिएकाहरूलाई पैसा दिनुपर्छ। नेपाली जनताको राज्य कोषबाट पैसा झिकेर ऋण काटेर सहकारी ठगहरूलाई चोखाउने होइन कि ती ठगहरूको दायित्व बेचेर चाहिँ सहकारीका चाहिँ पीडितहरूलाई दिनुपर्छ।
0: होइन, पीडित बचतकर्ता करिब करिब 76,000 रहेछन्। फिर्ता गर्नुपर्ने रकम चाहिँ 46 अर्ब देखिन्छ। होइन, सोध भर्ना गर्नुपर्ने 45 अर्ब छ। चक्रिय राहत कोषमा 60 करोड़ छ। सरकारको 25 र संचालकबाट 35 करोड़ उठाएको रहेछन्। फिर्ता माग दावी 39,94,000 करोड़ रहेछ। यो चाहिँ राज्य कोषबाट चाहिँ फिर्ता गर्न सम्भव छ कि छैन? उनीहरूका आँखाका आँसु उभानु पार्नुपर्छ कि पर्दैन? सागको मुटो बेचेर, चिया बेचेर, होइन, सरकारको रकम जम्मा पारेका
15: नेपाली जनताको चाहिँ कोषबाट, नेपाली जनताको चाहिँ उबाट चाहिँ झिकेर के दियो कि ती सहकारी ठगलाई चोख्याएर ती ठगले जुनसुकै पार्टीको होस्, ती ठग सहकारी ठगहरू दाय देशाबाट चाहिँ असुल गरेर होला गरे चाहिँ सहकारी पीडितलाई तिर्नु त अहिले चाहिँ विश्व ब्याङ्कबाट अन्तर्राष्ट्रिय मुद्राको सडे ऋण काटेर नेपाली जनताको चाहिँ असिनो पसिनोबाट ती ठगहरूलाई चाहिँ छोड दिएर, होइन, ठगहरूलाई छोड दिएर अनि राष्ट्रको कोषबाट अनि चाहिँ सहकारी पीडितलाई पैसा दिएर त्यो न्यायपूर्ण भयो त?
0: अब सरकारले एउटा आज अब संसद बस्दैछ, होइन, निजता कार्यक्रम चाहिँ पेश गर्ने होला। डाक्टर स्वर्णिम आग्लेले चाहिँ अब एसियाकै राम्रै बजेट ल्याउँदै हुनुहुन्छ अरे क्या यसबाला
15: कठै उहाँको इतिहास के हो? उहाँले के गर्दै आउनु भएको छ त्यो त्यो चाहिँ हेरौँला नि त।
0: होइन, डाक्टर स्वर्णिम आग्लेको अर्थको विज्ञ हो नि त, होइन?
15: हिजो चाहिँ अब हिजका चाहिँ अर्थमन्त्रीहरूले कहाँ तालिम लिएका थिए, कहाँ पढेर आएका थिए र नेपालका तपाईँ चाहिँ नेपालमा उदारीकरण लाउने राज्यले खोलेका उद्योग धन्दा कल कारखाना सारा चाहिँ बेचेर नेपाललाई तपाईँ चाहिँ भिखमङ्गा बनाउने चाहिँ हिजका जुन तपाईँ चाहिँ साम्राज्यवादीहरूबाट तालिम प्राप्त आएका थिए अहिलेको अर्थमन्त्रीको त्यही हो सिलसिला। उनको इतिहास थाहा छ, उनको चरित्र थाहा छ, उनको नीति थाहा छ। मैले चाहिँ यो व्यक्तिगत भन्न पनि तपाईँको चाहिँ इतिहास त सबैलाई थाहा छ नि।
0: सबै क्षेत्रलाई समेटेको बजेट, अर्थतन्त्र उकास्ने बजेट, देशलाई कायापलट गर्ने बजेट आउँदैछ अरे नि त। अब
15: उनको अर्थतन्त्र त त्यहाँ अर्थमन्त्री नहुँदै उकासिए रहेछ, थाहा भयो नि त
0: कसरी
15: उनले उनका साथ कति रहेछ सम्पत्ति, अहिलेका प्रधानमन्त्रीका साथ कति रहेछ, अस्ति 26 दिने चाहिँ गृहमन्त्रीका साथ कति रहेछ सम्पत्ति, अनि चाहिँ 62-63 सालदेखि यताका मान्छेहरूको सम्पत्ति चाहिँ छानबिन गरिदियो अरे। 17 साल पछि आएका मण्डलीहरूले जो 30 वर्ष लुके उनीहरू छानबिन गर्नु पर्दैन?
0: 62 भन्दा अगाडिका पनि छानबिन गर्ने भनिएको छ दोस्रो चरणमा,
15: होइन, 17 सालदेखि चाहिँ 30 वर्षसम्म लुटेका लुटेराहरूको तिनीहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। बहुदल आएपछि 62-63 सालका आएपछि गर्नुपर्छ। मैले त तपाईँको टिभी आज दिन्छु, म पनि उप प्रधानमन्त्री भयो, सहकारी मन्त्री भयो, र चाहिँ जेठा समितिको सभापति हो, चित्रबहादुरबाट सुरु गर्नुपर्छ चाहिँ सम्पत्ति छानबिन अभियान।
0: तपाईँले पनि त राम्रै राम्रै जोड्नु भयो होला नि त सम्पत्ति त,
15: होइन, सुरु गर्नुपर्छ। मैले च्यालेन्ज दिएँ चित्रबहादुर केसीको चाहिँ पहिला सुरुवात गर्नुपर्छ सम्पत्ति छानबिन। 4 चोटि सांसद भएको, उप प्रधान उप प्रधान सहकारी मन्त्री भएको, यथा समितिको सभापति भएको, चित्र बाहिरबाट सुरु गर्नु त मैले खुलेआम च्यालेन्ज दिन्छु।
0: अहिले तपाईँले चाहिँ सम्पत्ति जोड्नु भएन अनि त्यत्रो मन्त्री उप प्रधानमन्त्री भएर पनि 4-4 पटक सांसद भएर पनि
15: मैले चाहिँ सुरु गर्नु पऱ्यो मबाट, अरूबाट भन्दा अरू पार्टीको भन्दा चित्र बाहिरबाट सुरु गर्नु पऱ्यो भन्ने मैले चाहिँ च्यालेन्ज दिन्छु।
0: होइन, यो देशमा त एकपटक मन्त्री भएपछि त जीवनशैली नै परिवर्तन हुन्छ अनि
15: हो राजनीति गर्ने भनेकै आफू बन्न, आफ्नालाई बनाउन, चाहे न्यायाधीश बन्नुहोस्, चाहे चाहिँ सेनामा चाहिँ माथि उपलब्धमा जानुहोस्, चाहे जे गर्दा पनि तपाईँ चाहिँ सम्पत्ति र सम्पत्ति कमाउन मात्रै भए भए देश के भयो आज? नेपाली जनताको अवस्था के भयो? त्यसो भएर छानबिन यिनीहरूले गर्ने भने त नाटक हो। तर पहिला त यिनी अहिले जो सत्तामा आएका छन् यिनीहरूको सम्पत्ति कहाँबाट जोडियो? अहिलेको प्रधानमन्त्री भएर 2 किलो सुन कहाँ आयो? उनको त्यत्रो जमिन कहाँबाट आयो? त्यो छानबिन गर्नु
0: पर्दैन?
15: तिनको चाहिँ कहाँबाट आयो त्यत्रो सुन?
0: पुर्ख्यौली सम्पत्ति बाबुबाजेले कमाए, होइन,
15: बाबुबाजेको के हैसियत थियो? बाबुबाजेले पनि तपाईँ चाहिँ कसरी कमाएर त्यो पनि थाहा हुनु परेन नेपाली जनतालाई।
0: छानबिन चाहिँ अहिलेको बालबाला क्याबिनेटबाटै गर्नुपर्छ, होइन?
15: पर्यो त,
0: आज यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
15: नमस्ते।
0: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
16: भनिन्छ नि नानीदेखि
17: हेलो अर्ग्यानिक फुड ल्यान्ड हो
18: हजुर, के सेवा गरौँ होला?
17: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
18: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
17: ओहो, कोदोको मोमो? हस् त, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छ है त।
19: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
17: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिपी चोक जाने बाटोतर्फ।
19: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 98560 61208।
20: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
21: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
20: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
21: तिमीलाई थाहा थिएन?
20: थाहा थिएन।
21: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
20: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
21: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
22: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
26: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
25: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
26: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
25: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
26: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
25: मोबाइल नम्बर 98560 54313 र 98 41 43 48 32।
26: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
27: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
26: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
27: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
26: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
25: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
26: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार रामनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
25: मोबाइल नंबर 9856190076 9861179076 र 9817162223
1: रेडियो आदि खुला 105.4
0: एक हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ तामाङजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
2: हजुर नमस्कार
0: होइन तामाङजी अहिलेको अवस्थामा चाहिँ होइन प्रधान न्यायाधीशमा नयाँ चौथो वरियताक्रमका डाक्टर मनोज कुमार शर्मा उहाँ सिफारिस हुनुभएको छ संसदीय सुनवाईमा होइन उहाँका विरूद्धमा उजुरी आह्वान पनि गरिएको छ वरियता मिचियो क्रमभंगता गरियो भनेर एकतर्फी आलोचना छ भने अर्कोतर्फ चाहिँ होइन सिन्डिकेट तोड्नुपर्छ यो चाहिँ अब वरियतामा भन्दा पनि छजना योग्य नै हो उहाँहरूलाई सिफारिस गर्दा केही पनि समस्या छैन भनेर यो एक किसिमले पनि अर्थ्याइएको छ तपाईँ त हिजो कानून मन्त्री पनि हो होइन तपाईँलाई राम्रोसँग थाहा छ नेपालको इतिहासमा भङ्गताको इतिहास के छ
2: यस्तो सर्वोच्च खास गरी न्यायालयको क्षेत्रमा अब हामीले एउटा सिस्टम वरिष्ठता को सिस्टम थियो त्यो भङ्ग भएको थिएन तोडिएको थिएन अब यसले चाहिँ त्यहाँको सक्षमको असक्षम अब भोलि काम गर्दै गए पछाडि प्रमाणित होला होइन व्यक्ति त सबै सक्षमै भएर सर्वोच्चमा न्यायाधीश हुने हो अब सक्षम भएरै पुगेको होला सर्वोच्चसम्म न्यायाधीश हुनलाई होइन त्यसो भएको हुनाले सक्षमता र असक्षमताको चाहिँ अब हामीले त्यहाँ धेरै अहिले मूल्याङ्कन गरिहाल्ने बेला होइन तर न्यायालयको क्षेत्रमा अलिकति विधिको शासन भन्छौ नि हामी त्यहाँ चाहिँ एउटा विधि हामीले बसालेका थियौं मेरिट लिस्ट चाहिँ कसरी हुन्छ भन्दा कतिपय अब उसको योग्यता क्षमता त्यसपछि वरिष्ठता यी सबै चीजबाट मेरिट लिस्ट बन्छ त्यसले सर्वोच्चमा चाहिँ एक खालको मेरिट लिस्टको आधारमा हुने उसलाई न्यायालयको क्षेत्रमा चाहिँ तोडिएको थिएन अहिलेसम्म नियुक्तिमा अब तोडिएको थियो होला तर नियुक्ति भइसके पछाडि त्यहाँको चाहिँ सिस्टमभित्र चाहिँ त्यो वरिष्ठताको मेरिटलाई चाहिँ क्रस गर्ने विधि थिएन त्यो चलन गरेको थिएन यसले के हुन्छ भने अब त्यहाँको को नियुक्ति हुने को भएन भन्ने कुरा भन्दा पनि भोलि अरू सबै क्षेत्रमा यसले प्रभावित गर्छ अब कस्तो भने अब वरिष्ठताको मेरिट लिस्ट अब अरू ठाउँमा पनि हुने भयो नि त निजामती क्षेत्रमा हुने भयो सुरक्षा अङ्गमा हुने भयो यी सबै चिज हुने भयो अब त के हुने भयो भने त्यही समान उसमा तर वरिष्ठतालाई मिचिसके पछाडि कनिष्ठले पनि अब आफू हुनको लागि लबिङ त गर्ने
0: भयो भने हिजो चाहिँ 2093 सालसम्मका लागि को बन्ने भन्ने रोल क्रम नै थियो होइन त्यहाँ चाहिँ एउटा आधिपत्य थियो सिन्डिकेट जस्तो थियो त्यसलाई भङ्ग गरियो अब चाहिँ योग्यता क्षमताको
2: त्यही त मतलब एउटा वरिष्ठताको लाई अब भनौ न जस्तो भनौँ अब सरकारहरू गठन हुँदा पनि त्यहाँ कतिपय वरिष्ठताको कुराहरूलाई अलिअलि ख्याल विचार गरिएकै हुन्छ किन मन्त्री परिषदको चाहिँ सबै मन्त्री परिषदको सदस्य हुन् नि तर त्यहाँ पनि त रोल क्रम त तोकिएकै छ नि प्रधानमन्त्री हुन्छ प्रधानमन्त्री पछि सेकेन्ड म्यान को हुने त थर्ड को हुने फोर्थ को हुने रोल क्रम त तोकिएकै हुन्छ नि त त्यसो भएको हुनाले त्यो वरिष्ठताको रोल क्रम
0: भनेपछि वरिष्ठताको रोल क्रम भङ्ग भइसके पछाडि चाहिँ अब सिफारिस भएका जसले पनि लबिङ गर्ने भयो त्यहाँ चाहिँ चलखेल बढ्ने भयो
2: जसले पनि लबिङ गर्ने भयो र जो पनि तपाईँको चाहिँ एकदमै पुछारको कनिष्ठ सदस्य भए पनि मैले भने नि जस्तो न्यायालयमा पनि तपाईँले चाहिँ त्यो कुरा तोडे पछाडि त अब अरू सबैमा तोडिने भयो नि जस्तो अब सुरक्षा अङ्गहरूमा भोलि त पुरै सुरक्षा अङ्गमा त त्यहाँ गुटबन्दी हुने भयो ग्रुपहरू हुने भयो होइन एउटा तलको सदस्यले पनि अब म हुन पाऊँ भनेर लबिङ थाल्ने भयो त्यस पछाडि अब सरकारलाई मन लागेको मान्छे अथवा सरकारको प्रमुखलाई जो मन लाग्छ उसलाई जसलाई तान्दा पनि भयो यसले चाहिँ अरू सबै क्षेत्रमा भोलि धेरै ठूलो असर पर्छ अहिले चाहिँ क्रमभङ्ग तोडियो अब एकदम ऊ गरियो खुसी मान्यो होला नि केही साथीहरूलाई खुसी लाग्यो होला तर भोलि त्यही चिजले अरूले पनि फेरि त्यही गर्लान् त्यसो भएको हुनाले यो सिस्टमलाई तोड्ने कुरा चाहिँ यो कतिपय कानून अनुसार कानूनले अथवा चाहिँ स्थापित मान्यताहरू यो सबै चिजहरू चाहिँ हामीले तोड्दै गयौँ भने यसले भोलि अरू धेरै क्षेत्रमा असर गर्छ जस्तो अब के हुने भयो भने मन्त्री परिषदको सदस्य जो पुच्छारको रोलकममा राखिएको छ नि त्यहाँ वरियताक्रम त तोकिन्छ नि त मन्त्री परिषदको वरियताक्रम तोकिएकै छ अहिले पनि तोकिएको छ होइन अनि कोही एउटालाई किन पुछारमा राखेको त त्यसो भए होइन
0: सबैलाई एउटै लाइनमा लेख्नु पर्यो
2: सदस्य सबै बराबर हुन् भन्दा पनि वरियताक्रम किन तोकिएको किन पुछारमा राखेको यो त हुन्छ नि त होइन त्यसो भएको हुनाले त्यहाँ अब त्यसको एउटा मान्यता छ, इन्टरनेसनल मान्यता हो, अन्तर्राष्ट्रिय रूपमै अब यो मान्यता स्थापित भएर आएको चीज हो र त्यही माथि पनि न्यायालय जस्तो क्षेत्रमा यो हुने कुरा चाहिँ यो यसले पछि अरू धेरै ठाउँमा असर गर्छ।
0: मनोज कुमार शर्मालाई होइन कसरी चिन्नुहुन्छ? उहाँ चाहिँ काबिल
2: व्यक्तिको रूपमा होइन, उहाँहरू सक्षम अब पिएचडी होल्डर एउटा चाहिँ न्यायालयको क्षेत्रमा हिजो राम्रै काम गर्दै आउनु भएको एउटा व्यक्तित्व हो। म त्यहाँको उहाँको कार्यक्षमता होइन त्यहाँको चाहिँ उहाँहरूलाई तुलना गरेर अब सपनाजी अथवा मनोजी उहाँहरूलाई तुलना गरेर यो सक्षम यो असक्षम म भन्न चाहन्न। उहाँहरू सक्षम भएरै सर्वोच्चमा न्यायालयमा पुगिसक्नु भएको व्यक्तित्वहरू हुन्। उहाँहरू चाहिँ न्याय क्षेत्रको लागि योग्य कर्मठ राम्रै मान्छेहरू हुन्। उहाँहरूलाई त्यहाँ तुलना गर्ने भन्दा पनि त्यो सिस्टम चाहिँ के हो भन्ने कुराको बारेमा मात्रै हामीले चाहिँ चर्चा गर्नुपर्ने हुन्छ र पछि यो यो सिस्टम तोडिएको कुराले चाहिँ अहिले खुसी त होलान् तर अरू धेरै क्षेत्रमा भोलि सिस्टम तोडिनेवाला छ र यसले चाहिँ धेरै ठूलो भाँड भइलो अरू धेरै सेक्टरमा चाहिँ यसले चाहिँ असर पर्छ।
0: होइन तर सरकारले चाहिँ एउटा जनतालाई सुशासन दिन, डेलिभरी दिन, छिटो छरितो काम गर्न, अलि आफ्नै स्प्रिटमा काम गर्न, अस्ति तपाईँलाई थाहा छ सरकार सभामुखले एउटा कानून दिवसको कार्यक्रममा भन्नुभएको मलाई याद छ, सरकारको स्पीडमा काम गर्न सक्छ त न्यायालयले भन्ने उहाँको प्रश्न थियो होइन। त्यसपछि कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले चाहिँ त्यहाँ जवाफ फर्काउनु भएको थियो, न्यायालयले सरकारको स्पीडमा काम गर्ने होइन संविधानको स्पिरिटमा काम गर्ने हो भनेर त्यहाँ पनि अलिकति होइन त्यो किसिमको माहौल बनेको थियो भन्दा सरकार अहिले रफ्तारमा काम गर्न चाहन्छ क्या, हरेक क्षेत्रहरू त्यतिकै रफ्तार दौडिन भन्न चाहन्छ।
2: सरकारले कार्यकारी काम गर्ने हो, न्यायालयले न्याय क्षेत्रको काम गर्ने हो, सरकारले कार्यकारी काम गर्ने हो। कार्यकारी स्पीड उहाँको सरकारको आफ्नै होस् होइन, तर तपाईँको चाहिँ व्यवस्थापिका त्यसैले त शक्ति पृथककरणको सिद्धान्त अनुसारको तीनटा सरकारका मतलब तीनटा अङ्गहरू सरकारको भन्दा नि सत्ताको तीनटा अङ्गहरू आफ्नो चाहिँ स्वतन्त्र हैसियतका साथ काम गर्छन्। यद्यपि म जहिले पनि भन्छु उनीहरू चाहिँ स्वतन्त्र छन् तर पनि एक अर्काका परिपूरक हुन् र एक अर्का जोडिएरै काम गर्छन्, एक अर्का परिपूरक भएरै काम गर्छन्, एक अर्का भर्सेस जस्तो एक अर्का विरोधी तत्व जस्तो भएर बस्नु हुँदैन। विगतमा पनि तीनटै अङ्गहरू कहिलेकाहीँ एक अर्काको विरोधी तत्व जस्तो होइन भएर बसेको थियो, त्यस्तो हुँदैन। विरोधी तत्व होइन, एक अर्काको परिपूरक तत्वै हुन्, मिलेरै काम गर्नुपर्छ। देशलाई हात्ने कुरामा तीनटै चाहिँ अङ्गको उत्तिकै भूमिका हुन्छ, उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। तर तपाईँको चाहिँ एकले अर्कालाई गाइड गर्न सक्दैन, एकले अर्कालाई नेतृत्व गर्न सक्दैन, एकले अर्कालाई आदेश गर्न सक्दैन होइन। आदेशै गर्ने हो भने फेरि संविधान अनुसार हामीले चाहिँ न्यायालयलाई मात्रै त्यो आदेश दिएको छ होइन, अन्तिम आदेश गर्ने ठाउँ चाहिँ न्यायालयलाई नै दिएको छ। त्यस भएको हुनाले संविधानको मर्म भावना कानूनले के भन्छ, सरकारलाई आफूलाई स्पीडमा काम गर्नु छ भने सरकारले कानून बनाउने, कानूनलाई पार्लियामेन्टमा लिएर जाने र पार्लियामेन्टबाट पास गरेर त्यो कानून कति छिटो छरितो गर्ने हो, त्यहाँ व्यक्तिको चाहिँ पर्फर्मेन्स होइन लाई कानूनको चाहिँ अधीनमा राखेर मात्रै अगाडि बढ्ने कुरालाई सरकारले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। त्यसो गर्यो भने मात्रै सरकारले आफ्नो स्पीड कायम गर्छ। तर कोही व्यक्तिलाई देखाएर तिमी म सँगसँगै दौडी भन्यो भने अब कहिलेकाहीँ म्याराथनमा जतिसुकै गरे पनि हजारौं मान्छे एकैचोटि म्याराथनमा दौडे पनि अन्तिममा फर्स्ट हुने एउटै हुन्छ के, त्यस भएरले सबैको स्पीड बराबर हुनै सक्दैन र सरकारको तीनटा अङ्गको स्पीड अलग अलग हुन् र उनीहरू संविधानको मर्म भावना अनुसार अगाडि चल्नुपर्ने हुन्छ।
0: हजुर तपाईँले राम्रोसँग थाहा छ नि त, अब अहिलेको अवस्थामा चाहिँ न्यायालय भर्सेस कार्यपालिकामा कोल्डवार शुरू भएको हो त्यसो भए
2: त हुनै सक्दैन, हुनु हुँदैन। मैले भन्छु हिजो विगतमा पनि कहिलेकाहीँ न्यायालय र कार्यपालिकाको बीचमा टक्राउ जस्तो एकअर्काको विरोधी तत्व जस्तो भएर बसेको स्थिति थियो, त्यस्तो हुनै हुँदैन। एकअर्काको परिपूरक अङ्गै हुन्, तर परिपूरक अङ्ग पनि कुन अर्थमा भन्दाखेरि तपाईँको संविधान र कानून अनुसार उसले के बाटो निर्दिष्ट गरेको छ, के उनीहरूलाई चाहिँ के जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी अनुसार तत्त्वत आफ्नो जिम्मेवारीको काम पूरा गर्ने हो, एकअर्काको परिपूरक भएर मुलुक चलाउने हो।
0: अहिले सहकारी समस्या निकै व्यापक छ हेर्नुहोस् होइन, 45 अर्ब स्रोत अनिश्चित रहेछ। अहिले यसो हेर्दाखेरि करिब करिब फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब देखिन्छ, सक्रिय राहत कोषमा चाहिँ 60 करोड़ रहेछ, सरकारको 25 संचालकबाट चाहिँ 35 करोड़ रहेछ। यो अब सरकारले विस्तारै सहकारी पीड़ितहरूका आँखा उभानो पार्छौ हामी रकम फिर्ता गर्छौं भनेर लागेको जस्तो त देखिन्छ, सम्भव छ त राज्य कोषबाट सहकारीको रकम फिर्ता गर्न?
2: होइन, त्यो त सम्भवै छैन, यो सस्तो कुरा हो। अब राज्य कोषबाट सहकारी पीड़ितको फिर्ता गर्छु भन्ने कुरा अब यो गाह्रो कुरा भयो र यसलाई के हुन्छ भने अब सहकारीका सञ्चालकहरूले अब हिनामिना गरेको चीजलाई सबभन्दा पहिला छानबिन गरेर त्यो हिनामिनाबाट चाहिँ बाहिर लिएर आउनु पर्यो होइन त त्यहाँ चाहिँ सहकारी सञ्चालकहरूबाटै भएका अब अपचलन मुख्य कुरा चाहिँ अब अपचलनलाई तपाईँले सबभन्दा पहिला कानूनी दायरामा लिएर आएर त्यसलाई चाहिँ वास्तवमा व्यवस्थित गर्न थाल्यौँ भने त्यो अपचलनबाट कति असुल उपर गर्न सकिन्छ त्यसबाट फिर्ता गर्दै जाने पिँढी लिने र अन्तिममा वास्तवमा धेरै नै क्रोनिक खालको चाहिँ गर्नै नसकिने खालको स्थिति भएमा मात्रै त्यो पनि तपाईँको चाहिँ कानून अनुसार राज्य कोषबाट गर्ने कुरा त अब किनभने धेरै ठाउँमा असर गर्छ अरबौं रुपे हामीले चाहिँ त्यसरी राज्य कोषबाट गर्न थाल्यौँ भने र अब अरू धेरै ठाउँमा असर पर्छ विकास निर्माणका कुराहरूमा होइन राज्यको भोलि तलब भत्ताकै कुरामा असर पर्ला सरकारी कर्मचारीहरूलाई तलब दिने कुरैमा असर गर्ला अब यस्तो कुराहरू चाहिँ धेरै ठूलो फरक पर्छ त्यसैले अब सहकारीलाई धेरै अगाडिदेखि अब नियमन गर्नै पर्ने थियो अब हामीले धेरै अगाडिदेखि हामी पनि पार्लियामेन्टमा हुँदाखेरि सुझाव दिएकै थियौं बचत तथा ऋण सहकारीलाई छुट्टै ऐन बनाएर वा राष्ट्र ब्याङ्क अन्तर्गत लगेर चलाउन उपयुक्त हुन्छ भनेर सुझाव पनि दिएका थियौं हामीले तर त्यस्तो हुन सकेन जसका कारणले गर्दाखेरि केही व्यक्तिहरूको अब सञ्चालकहरूको अथवा सहकारीको रकमलाई हिनामिना गर्ने तत्त्वहरूको आँखा त्यसमा पर्यो त्यसैले त ठूल्ठूलो तपाईँको चाहिँ रकम चाहिँ तलमाथि पर्यो जसको कारणले गर्दाखेरि साना बचतकर्ताहरूको बचत चाहिँ अपचलन भए र उनीहरूले फिर्ता पाउने स्थिति बनेन त्यसो भएको हुनाले अब यसलाई एकरो ढंगले अब जसो गर्छु राज्य कोषबाटै दिन्छु भन्ने हो भने अब ठिक छ राज्य अब सरकारको आफ्नो क्षमता होला आफूले चाहिँ कसरी अर्निङ गर्ने होला कमाउने कसरी होला त्यसबाट चाहिँ कसरी दिने भन्ने कुरा सरकारले आफैले सोचोस् तर पनि सरकारी राज्य कोषबाट चाहिँ त्यसो गर्ने भन्ने कुरा चाहिँ अपचलन गर्नेहरूलाई उन्मुक्ति हुन्छ यसले ज जसले अपचलन गरेको छ त्यसो हुँदाखेरि अब सरकार पक्षकै केही व्यक्तिहरू अब जोडेकै छन् नि त्यसो भएको कारणले अब यसलाई उन्मुक्ति दिने उद्देश्यले अपचलन जसले गर्दा पनि पछि फेरि अपचलन गर्यो राज्य कोषले तिर्यो अपचलन गर्यो
0: जनताले त पैसा त पाउनु पर्यो नि त बिचरा
2: होइन पैसा पाउने कुरालाई जसले अपचलन गरेको छ जसले त्यसलाई चाहिँ हिनामिना गरेको छ त्यहाँबाट असुल उपर गरेर त्यहाँबाट फिर्ता गर्ने हो नत्र भने तपाईँको चाहिँ के हुन्छ भने यहाँ त अपचलन गर्ने अपराधीहरू जसले चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको चाहिँ बचत चाहिँ खाइदिएको छ त्यसलाई चाहिँ अपचलन गरेको छ उनीहरूलाई उन्मुक्ति भयो नि त त्यसो भए मैले पनि कुनै एउटा सहकारी खोल्यो अपचलन गर्यो अरबौं रुपियाँ चाहिँ नोक्सान पार्यो त्यसपछि राज्य कोषबाट तिर्दियो म चाहिँ कुनै कारणबाट राज्य कोषमा चाहिँ सरकारी उसमा चाहिँ ठूलो मान्छे भए अथवा निर्वाचित भए अथवा मन्त्री भए अनि मैले एउटा कानून लिएर आएँ त्यसपछि तिर्दियो त्यसो हो भने त जसले पनि अपराध गर्ने भयो नि त जसले पनि अपचलन गर्ने भयो भोलि सहकारीको मात्र के कुरा भोलि ब्याङ्कमा पनि पर्ने भयो नि त यस्तो त्यसो भएको कारणले अब अहिले जनतालाई बचतकर्ताहरूलाई राहत पाउने भयो खुसी त होला तर यसले भोलि आर्थिक क्षेत्र चाहिँ यसले डामाडोलै हुन्छ र यो अर्थतन्त्रसँग अर्थतन्त्रको सञ्चालनसँग अलिकति नबुझेकै साथीहरूले यस्तो खालको कुरा गरेका हुन् अहिलेको सरकारले खास गरी अब उसको क्षमताको हिसाबले तिर्ने कुरा सरकारको कमाईको हिसाबले तिर्ने कुरा त होला गर्न पनि सक्ला गरे भइहाल्यो केही फरक परेन तर त्यसले भोलि आर्थिक क्षेत्रमा पर्ने प्रभाव र अनि त्यस पछाडि जसले अपचलन गर्छ अपचलनकर्ताहरू यो चाहिँ जसले अपराध गर्छ अपराधीहरू चाहिँ अझ बढी मौलाउने र उसले उनीहरूले उन्मुक्ति पाउने र उसले छुट पाउने स्थिति बन्छ।
0: हस् तामाङजी यहाँको महत्वपूर्ण समयको लागि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हजुर नमस्कार।
0: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता पूर्व कानून मन्त्री शेरबहादुर तामाङ आदरणीय श्रोता नेपाली बसमा छुट्टो विश्राम लिन्छौ फेरि उपस्थित हुनेछौ।
3: किन आँखा मिचेको मिचेको गरेको
4: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, कोण करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
9: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460051।
24: रेडियो आदिखोला 105.4।
11: 29 को 3 ले वरिष्ठतम न्यायाधीशलाई मात्रै प्रधान न्यायाधीश नियुक्त गर्न पाइन्छ भनेर भनेको छैन। हामीले हेर्ने देशको मूल कानूनको रूपमा रहेको संविधानलाई हेर्ने हो। त्यो संविधानको अधिकारलाई प्रयोग गरेर गरिएको कुरोलाई अहिले वरिष्ठतम मिचियो, क्रमभङ्गता गरियो भनेर भन्नु यो सरासर मिथ्या हो।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्की लगायतहरू त निकै रुष्ट हुनु भएको छ नि त अहिले।
11: होइन, उहाँहरू रुष्ट हुने कुरा उहाँहरूको त्यो व्यक्तिगत कुरा हो, उहाँहरूको रुष्टता छ, हामीले कुनै पनि अब्जेक्सन गर्नुपर्ने जरूरी छैन। सबभन्दा पहिला के हेरिदिनु पर्यो हामीले भने, जस्तो कायम मुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्ल पनि रुष्ट हुनुभयो भन्ने कुरामा हामीले पहिला के हेरौं भने, न्याय परिषदले जब 2082 साल 11/14 गते निर्णय गर्यो कि 6 जना मध्ये 1 जनालाई प्रधान न्यायाधीश नियुक्त गरे हुन्छ भनेर निर्णय गर्यो। त्यो निर्णय गर्दा उसले 6 जनालाई सिफारिस गर्यो। त्यो 6 जनालाई सिफारिस गर्दै गर्दा अहिले कायम मुकायम हुनुभएको प्रधान न्यायाधीश, कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल पनि त्यो सिफारिस समितिमा हुनुहुन्छ। उहाँले पनि सिग्नेचर गरेर सिफारिस गरे हो। त्यसको अर्थ के हो भन्दा, उहाँले पनि हामी 6 जना नै योग्य छौ, 6 जना मध्ये जसलाई नियुक्ति गरे पनि हुन्छ भनेर स्वीकार गरेर निर्णय गरेर पठाएको हो नि। पहिले आएर अस्वीकार गर्नलाई पाइँदैन यस्तो कुरो त। किन न्याय परिषदमा त 5 जना सदस्य हुन्छन्, 5 जना सदस्यमा प्रधान न्यायाधीश चाहिँ अध्यक्ष हुने, अनि कानून मन्त्री त्यसको सदस्य हुने, वरिष्ठतम न्यायाधीश त्यसको सदस्य हुने, अनि राष्ट्रपतिले नियुक्ति गरेको कानूनविद सदस्य हुने, नेपाल बारको प्रतिनिधिको रूपमा गएको व्यक्ति सदस्य हुने। यी 5 जना सदस्य मध्येको वरिष्ठतम न्यायाधीशको हैसियतमा निर्णय त उहाँ आफैले गरे हो नि त। उहाँ आफैले निर्णय गरेको निर्णयमा अहिले अस्वीकार गरेर उहाँले अहिले जुन ढंगले चाहिँ रोष प्रकट गरिरहनु भएको छ, उहाँ आफ्नो निर्णयबाट आफै पछाडि हट्न खोजिरहनु भएको छ। यो कानून त संविधान त यो मिल्दैन।
0: कुरो कहाँनिर आयो भने, या त कानूनको जानकार हुनुहुन्छ, वकालत पेसामा लामो समय बिताउनु भएको छ, अधिवक्ता पनि हुनुहुन्छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद काभ्रेबाट विजय भएर संसदमा हुनुहुन्छ। तर अहिलेको अवस्थामा चाहिँ 2047 सालमा बहुदल आइसके पछाडि पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले न्यायालयमा चाहिँ हामीले त्यति धेरै हात हाल्न हुँदैन, न्यायालयमा चाहिँ त्यति धेरै सिस्टमलाई मिच्नु हुँदैन, वरिष्ठतमकै आधारमा त्यसको निरन्तरता दिनुपर्छ, यसले भोलि अप्ठ्यारो परिस्थिति आउँछ, कनिष्ठहरूले पनि लबिङ गर्छन् होइन, भोलि चाहिँ अराजकता निम्किन सक्छ, झन् यसले चाहिँ यहाँ मात्र होइन हरेक क्षेत्रमा क्रमभङ्गता हुन्छ, त्यसैले गर्दाखेरि सुशासन कायम गर्नका निम्ति कम्तीमा वरिष्ठतमको अवधारणा ल्याउनुपर्छ भनेर उहाँले उत्तिखेर पनि त्यो कल्पना गरेको विषय रहेछ क्या। तर आज आएर चाहिँ 81, 1, 2, 3 छोडेर 4 तिर जाँदाखेरि यो निकै आलोचना र प्रशंसा पनि भयो क्या मधुजी।
11: होइन सबभन्दा पहिला हामीले के हेरौँ भने
0: अब 47 सालको नयाँलाई भन्दाखेरि पूर्व होइन त्यतिखेर पञ्चायत कालको परिस्थिति थियो त्यतिखेर राजाले चाहिँ नियुक्त गरेकाहरू थिए होलान् उहाँहरूले नियुक्त गरेका थिए होलान् तर उहाँहरूले पनि निरन्तरता पाउनुभयो क्या नेपालमा
11: होइन सबभन्दा पहिला हामीले के हेरौँ भने त्यतिखेर पार्टीको भातृ संगठनमा बसेर पार्टीको सदस्यता प्राप्त गरेका मान्छेहरू नियुक्त भएका थिएनन् त्यो पार्टीको सदस्य

0: दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आउनुहोस् आउनुहोस् आउनुहोस्।
5: ग्वालिङ नगरपालिकाको आयोजना, महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला ग्वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
5: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
4: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
5: स्थान पतञ्जली योगपीठ ग्वालिङ खेल मैदान।
4: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
5: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
6: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागि रहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560075656 र 98460056।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146024।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: के हो
3: हेर त रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5 केदारनाथ मार्ग जोन नम्बर 6 वालिङ मोड जोन नम्बर 7 भीआईपी टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ अनुरोधक वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा
6: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नुपर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिँ समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
7: सुखको गहना दुःखको खजना
8: प्रोप्राइटर हिमलाल सुनार एंड सन्स विश्व हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-55-250।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
7: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
11: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
7: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
11: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
7: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
7: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आज सरा किन बोलाको मलाई?
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9860216629 र 9861868251।
9: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर, वालिङ बजार।
9: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 9840686005।
7: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
11: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ECG सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
11: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7740।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
17: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
16: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
17: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
18: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
15: अब सुन्नुहोस् पूरा समाचार।
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
14: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
14: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
15: मद्यपान र धूम्रपान सेवन नगरौ।
14: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: स्टडी एन्ड वर्किङ इन जापान। अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
20: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
19: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी शुरू गर्नुहोस्।
20: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा।
19: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
20: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
19: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
20: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
19: हाम्रा विशेषता:
20: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
19: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
20: JLPT न्याट तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
19: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
20: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
19: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
20: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
19: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा बजार रामबाच्छा चोकदेखि पोखरा फाइनेन्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
20: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
19: सम्पर्क नम्बर 97612 93 37 र 97434 00289।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815564696।
0: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर छुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
9: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
11: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
12: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
11: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
12: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
13: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
12: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
15: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
12: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
15: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
12: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9817969611।
15: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
16: सचेत बनाऊ।
17: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
18: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
12: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
18: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
12: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
18: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
12: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
18: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
12: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
18: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
12: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
18: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
19: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
18: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
19: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
18: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
19: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नजेछा
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो सबै यात्रु सकुशल विमानस्थलमा केही बेर रोकिएको उडान अवतरण खुल्यो सरकारको नीति तथा कार्यक्रम आज सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई र नेपाल एले आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल खबरमा अब पूरा खबर इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक लागेको आगो निभाइएको छ आज बिहान 7:15 बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवा उड़ेको देख्ने बित्तिकै दमकलले निभाएको थियो जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ आगलागीको कारणबारे विस्तृत अध्ययन भइरहेको छ प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान छ जहाजको पाङ्ग्रामा लागेको आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजका उडान र अवतरण केही बेर रोकिएर अहिले खुलेको छ सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ सरकारले नीति तथा कार्यक्रममा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ आर्थिक रूपान्तरण रोजगारी सृजना उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पारदर्शिता निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पेश हुने भएका छन् बजारमा व्याप्त अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ सबै सरकारवाला निकाय नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन् मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन् यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमित नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो यस्तै सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 सञ्चालन भएको छ यो अभियान आउँदो जेठ 1 गतेसम्म चल्नेछ सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो अभियान शुरू गरिएको हो सरकारी सूचना बोर्ड नागरिक बड़ापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित गर्नुपर्नेछ चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राख्नुपर्ने व्यवस्था गरिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्ध रहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ। हात धुने ठाउँमा साबुन अनिवार्य छ, दैनिक सफाईको अभिलेख राख्नुपर्ने, शौचालयहरू महिला मैत्री सैनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री बनाउनु पर्ने सरकारको तयारी छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने अभियानको उद्देश्य छ। कार्यालय परिसरको 100 मिटर वरपरको क्षेत्रमा नाली र ढल सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्ने सरकारको तयारी छ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने समेत अभियानको उद्देश्य छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने समेत सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
5: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न जारी गरेको अन्तरिम आदेश विपरीत केही पालिकाहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको विषयले विवाद सिर्जना गरेको छ। अदालतको आदेशपछि पनि विभिन्न ठाउँमा डोजर प्रयोग गरी घर टहरा भत्काएको भन्दै विरोध
4: समेत।
3: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा

मध्ये गएको शुक्रबार काठमाडौँ उपत्यकाका केही नदी किनार तथा सार्वजनिक ठाउँमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न अन्तरिम आदेश गरेको थियो। आदेशमा कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत हकमा अपूरणीय क्षति पुग्ने भन्दै मानव अधिकारको संरक्षणमा विशेष जोड़ दिएको छ। तर यही बीचमा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कोहलपुरमा मात्र 108 घरटहरा हटाइएको छ भने यसअघि झण्डै 40 संरचना भत्काइसकिएको छ। नगरपालिकाले अतिक्रमण हटाउने कार्य पूर्व सूचना दिएर कानूनी प्रक्रिया अनुसार नै अघि बढ़ाएको दावी गरेको छ। साथै विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ अहिले दर्जनौ परिवार आश्रय लिएका छन्। यता जग्गा खाली गराउने क्रममा स्थानीय प्रशासन र विस्थापित बीच बेला बेलामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। हिजो अतिक्रमित संरचना हटाउने क्रममा एक महिला बेहोश भएको घटना समेत सार्वजनिक भएको छ। नगर प्रशासनले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान प्रक्रिया पनि सँगसँगै अघि बढ़ाइरहेको जनाएको छ। अरनीको राजमार्गको सूर्य विनायकदेखि काभ्रेको धुलेखेलसम्मको सड़क निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिहरूले चाँसो राखेका छन्। हिजो बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायसँग छलफल भएको छ। छलफलका क्रममा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनु पर्नेमा जोड़ दिइएको छ। छलफलमा सूर्य विनायक धुलेखेल सड़क आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा धुलेखेल सूर्य विनायक सड़क आयोजना अन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सड़कहरू बिना अवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सड़क आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। अब विदेशको खबर। विश्वव्यापी रूपमा बढ़दै गएको साइबर अपराध अब केवल कम्प्यूटर प्रणाली ह्याक गर्ने वा डाटा चोरी गर्ने कार्यमा सीमित नरहेर प्रत्यक्ष भौतिक हिंसाको धम्की दिने खतरनाक स्वरूपमा परिवर्तन हुँदै गएका रिपोर्टहरू सार्वजनिक भएका छन्। बीबीसीका अनुसार हालै सार्वजनिक सुरक्षा रिपोर्टहरूका अनुसार ह्याकर समूहहरूले विभिन्न कम्पनीका कर्मचारीहरूको व्यक्तिगत विवरण, घरको ठेगाना, फोन नम्बर र अन्य निजी जानकारी प्रयोग गरी डर देखाउँदै फिरौती माग्ने गरेको पाइएको छ। अमेरिकामा कार्यरत एक साइबर सुरक्षा विशेषज्ञलाई समेत घरमै धम्कीपूर्ण पत्र पठाएको घटना सार्वजनिक भएको छ। यसले अपराधीहरूको डर र त्रास फैलाउने नयाँ रणनीति देखिएको छ। अनुसन्धानमा झण्डै 40% भन्दा बढ़ी घटनामा कर्मचारीलाई शारीरिक क्षतिको धम्की दिएको उल्लेख गरिएको छ। युरोपियली सुरक्षा निकायका अनुसार क्रिप्टो करेन्सी सम्बन्धी अपराधमा पनि अपहरण र शारीरिक हिंसासम्मका घटना बढ़िरहेका छन्। सुरक्षा विज्ञहरूले साइबर अपराध एवं अब डिजिटल मात्र नभई वास्तविक जीवनमै गम्भीर खतरा बन्न थालेको भन्दै यस विरूद्ध कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चेतावनी समेत दिएका छन्। अब खेल खबर। नेपालले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले अभ्यास श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई अभ्यास खेल मध्ये 3 खेल खेलिसकेको छ। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई 3 विकेटले हराएको थियो। श्रृंखलाको तेस्रो खेलमा नेपालले शनिबार स्कटल्याण्डलाई डीएलएस पद्धतिमा 9 रनले हरायो। लगातार 3 खेलमा जित निकाल्दै श्रृंखला जितिसकेको नेपालले चौथो तथा अन्तिम खेल आज खेल्न लागेको हो। भोलिदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान र अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज, सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै

0: रेडियो आदि खुला 105.4
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469-18921 र 98469-39389।
5: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
6: हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
7: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
5: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
7: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61208।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के के नम्बरमा आएछ।

0: हेलो भन्नुहोस् त.
1: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भन्ने रहेछ? के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ.
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ.
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ.
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805530050, सहयोगका लागि मोबाइल 9805530051.
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
9: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
7: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
9: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
9: मोबाइल नम्बर 9856054313 र 9841443432.
7: मूल्य होइन स्वास्थ्य रोजौ.
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला. हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ. प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331.
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ.

0: मामा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
10: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
10: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168585955044044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
13: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
8: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
13: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
8: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844 85411।
14: होइन के भयो किन बन्द भएको गाडी
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
14: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
14: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
10: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
15: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
16: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
15: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
16: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460051
17: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
17: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
18: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
17: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
18: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
17: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
19: नाक छोडी काम काम छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
14: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
19: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
14: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
14: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
10: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85667
14: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
20: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
14: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
20: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
14: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
20: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
14: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
20: लेडीज तथा जेन्ट्स का सलून सम्बन्धी का तालीम दिन का साथ ही हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूदिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेंशन फेशियल हाइड्रा फेशियल ट्रीटमेंट स्किन टेस्ट र कस्मेटिक आइटम पाइन का साथ ही पार्लर एवं सैलून सम्बन्धी का संपूर्ण कार्य
0: साथ ही यहां मंजू ब्यूटी सलून टिकटक आईडी में फलो कर हम भिडियो हेन सकूने प्रूफ राइटर मंजू भंडारी विमल भंडारी मंजू ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आठ जंगल रेस्टुरेंट भवन को पहिलो तला
20: संपर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यानो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308029।
10: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
10: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
10: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिन छ मेर्दी स्याङ्चा।
2: फोन 0364460000।
6: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
14: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
13: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे। हो,
14: किन नपाउनु नि बाबु? स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
15: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
14: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
15: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847
16: पर्वत जाने गेट, सहारा एग्रोभेट।
17: ओहो रामुदाई, कता हिँड्नु भयो?
18: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
17: कुन धान लगाउने विचार गर्नु भयो र?
18: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
17: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
18: यो धान कस्तो छ नि बहिनी?
17: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
18: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
17: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
19: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
20: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
9: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
21: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
21: थप जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 0364142558।
22: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
23: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
22: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
23: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
22: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
23: हाम्रा सेवाहरू:
22: दाँत तथा मुखको परीक्षण,
23: दाँतको एक्सरे,
22: दाँत सफा गर्ने,
23: दाँत टल्काउने,
22: मुख गनाउने समस्याको उपचार,
23: दाँत रङको सिमेन्ट भर्ने,
22: दाँतको जरेदेखिको उपचार,
23: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
22: साधारण दाँत निकाल्ने,
23: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
22: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
23: गिजाको शल्यक्रिया,
22: कृत्रिम दाँत राख्ने,
23: दाँत रङको वा मेटलको खुल लगाउने,
22: बच्चाहरूको दाँतको विशेष उपचार
23: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
22: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
23: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0364590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्न पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98066141870 र 98654497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565251, 98468329 र 98565271।
5: लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
10: हजुर, के सेवा गरौँ होला?
9: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
10: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
9: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
8: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
9: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटिसुक जाने बाटोतर्फ।
8: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98561628।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9863686647।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63961900004।

0: सम्पर्क मोबाइल 97484-34484।
1: शहरी घर का मौरी घर उद्योग भेटकोट नगर पालिका 7 सेंजा।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
5: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 0364-41-6024।
6: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
7: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
6: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
7: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
6: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560-51068 र 98637-70771।
6: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
8: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
7: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट। मोबाइल 98560-075-56 र 98460-075-56।
9: 12 वर्षमा खोला पनि फर्कन्छ भन्छन्, तर उमेर चाहिँ नफर्किने रहेछ। गयो त गयो।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुशी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: होइन, के भयो? किन बन्द भएको हो गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 063-44-5502, मोबाइल 98-5-60-5502 र 98-60-51-401।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङसा मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
11: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
10: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ECG सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने,
11: थाइराइड जाँच,
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364-41087, मोबाइल 9849701740।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
15: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
14: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
15: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 98560309888 र 98560559988।
16: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
11: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
16: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
11: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
16: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
11: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
16: अनुरोधक: डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज तो राम्रो को पैंट लगाएर हिड़का छौ तो यति राम्रो को पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुआलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा रेडीमेड कोट पैंट उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉपिंग सुटिंग टेलरिंग सेंटर वालिंग 8 मोड गरिमा बैंक को ओरालो में
0: मोबाइल 9815356496
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
3: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं
2: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
6: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
5: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
6: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133 प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5 केदारनाथ मार्ग जोन नम्बर 6 वालिङ मोड जोन नम्बर 7 VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ अनुरोधक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

हिमाल भरी सेती काली तारी सातौं चण्डी गरौं आलम परिक्रमा गरी संस्कृतिको जागरणा र कृषि व्यापार शिक्षा सबैतिर छाइरहोस् नेपाल।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
0: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल, स्याङ्जा। आयोजक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी, स्याङ्जा। सहजीकरण छाया क्षेत्र मिडिया प्रणाली, वालिङ, स्याङ्जा।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 98469-18921 र 98469-39399।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98-55-51-331।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855-19076, 9861-7976 र 9817-1682-23।
0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841-24288 र 9863-86-647।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा सामाजिक

0: सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: होइन ए दाई, बिमारले फेरि च्यापी कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
0: आउनुहोस्।
3: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
3: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
0: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
0: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
3: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
4: सुन्नु न,
5: भन त,
4: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
5: बाबा फर्निचर वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9855031966।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9556501119 र 9556332446।
0: लौहेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
8: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
9: मोबाइल नम्बर 98467 21380।
8: चा कस्तो सास गनाएको तिम्रो त
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
8: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
8: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
11: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
8: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465 48622 र 98241 47 49 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
12: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
8: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
12: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
8: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
12: पाण्डे सु सेन्टर वालिङ बजार
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
12: मोबाइल नम्बर 98460 86005

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364-46-600। होइन, कुन पानी पिउनु भयो हजुरले?
0: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
1: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ, यो उमालेको पानी पिउनु।
0: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौ, फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
0: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: एस आरएस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
4: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
3: हाम्रा कोर्सहरू
4: 3 महिने बेसिक कम्प्युटर कोर्स,
3: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
4: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
3: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
4: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
3: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
4: एडभान्स एक्सेल,
3: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिंग।
4: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
3: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आर्यस कम्प्युटर एकाडेमी, भिरकोटेक बैरघारी, तम्बु समाज भवनको नजिकै।
4: सम्पर्क मोबाइल 9847-93-9928, 9841-20828 र 9860-52-008।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
7: पर्वत जाने गेट, सहारा एग्रोभेट, स्टडी एन्ड वर्क इन जापान।
8: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
7: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
7: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा।
8: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
7: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
8: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
7: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
8: हाम्रा विशेषता:
7: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
8: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
7: JLPT, NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
8: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
7: स्टुडेन्ट भिसाको लागि टोकियोका A ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
8: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
7: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
8: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा बजार, रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
7: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सम्पर्क नम्बर 9761293 सैतिस र 9744340089।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्नमा कहीँ पनि
3: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर
9: डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: சும்மா சொல்லு.
1: समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहतालले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरू मध्ये पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। मन्त्री परिषद बैठकले राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुँदा सरकारले नीति तथा कार्यक्रममा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण रोजगारी सृजना उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पारदर्शिता निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर सेवा क्षेत्र प्रवेशद्वार सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाउनुपर्ने उल्लेख छ। साथै भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा 2 प्रकारका डस्टबिन अनिवार्य गरिएको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराईका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पर्सि पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो, विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
4: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
5: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
5: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
5: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली भन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,99,900 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखि गृह युद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो लोकतान्त्रिक गणतन्त्र सुडान र दक्षिण सुडान जस्ता द्वन्द्वग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध राजनैतिक अस्थिरता कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किन लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किंग्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय बिहोरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थानमा छ। आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किन लक्ष्य

जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855554 र 9800847723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत

0: पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरी पंगेनी
1: मोबाइल नम्बर 9847 21380।

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
5: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
6: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0363414624।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
2: छिरफार गर्ने,
5: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 63-4-41-87, मोबाइल 9-4-69-71-7-40।
6: चा, कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: सुवर्ण अवसर सुवर्ण अवसर एस आर एस कम्प्यूटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टी का साथ कम्प्यूटर का विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
1: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आर एस कम्प्यूटर एकेडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
1: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिङ कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
1: एडभान्स एक्सेल,
0: डेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिस तथा नेपाली टाइपिङ।
1: नोट, हामी कहाँ गरिब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आर्यस कम्प्युटर एकेडेमी, बिर्कोटेक, बैरघारी, तम्बु समाज भवनको नजिकै।
1: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98460-52008।
2: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
2: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
4: ओहो रामु दाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
4: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र? त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
7: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्नेछ।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि
10: हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
11: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
10: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
11: थप जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
10: फोन 0364142558।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठागुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, पूर्वाइट सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 9560-52-0049।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279771 र 9641600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
8: रेडियो आदिखोला 105.4।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन जनाउँछौ कार्यक्रम कामदस्तिका भाकाको इस्कन्दर चौधरीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम कामदस्तिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु आरती। कार्यक्रम कामदस्तिका भाका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामदस्तिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बुसिखा भाकाको सुन्दर बसाई र दोस्रो श्रृंखला सोमवारीय श्रृंखलाको सुन्दर बसाईमा छौं। सोमवारीय बसाईमा रहेर हामी देवहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। विशेष गरी पुराना लोकगीत भाकाहरू रहनेछन्। तिनै पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़ने चमर्कमा जुटिसकेका छौं। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राखेका छौं। र यति बेलाको क्रममा कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौ सुमधुर खालको भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने रेडियो सेट छोडेर कतै नजानुहोला।

हाँ शिरको टोपी ढल्कियो नभन्दा भेटनाउस निर्माया यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसुका भाकामा। सुमधुर खालको भाका सँगै आजको सुन्दर व्यवसाय सोमबारी व्यवसायको शुभारम्भमा दैलो उभार्यौं ढाका टोपी ढल्कियो नभना यस मधुर खालको भाका जोड्यौं र यसै क्रममा हामी अर्को भाका पस्किन्छौं। सोही भाका सँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँ भने रेडियो सेट छोडेर कतै नजानुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364141502 मोबाइल 9850404502 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9850505119 र 9850533246
0: सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरुरी छ नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो त्यसैले निम्न मिति समय र स्थानमा सरकारवालाहरूको प्रस्तुति को लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
0: एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
8: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकेडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
8: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
8: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
8: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
8: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिंग।
8: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरे, आरएस कम्प्युटर एकेडेमी, भिरकोटेक बैरघारी, तम समाज भवनको नजिकै।
8: सम्पर्क मोबाइल 9847693928, 9461208 र 9460052008।
9: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
10: हो हजुर, के सेवा गरौँ होला?
9: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
10: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
9: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
1: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
9: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिपी चोक जाने बाटोतर्फ।
1: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9560-61208।
11: त्यो गलीमा बता चलु, बता चलु, बता चलु।
12: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
13: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
12: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
13: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
12: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
14: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855150068 र 9836770771।
12: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
14: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
15: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
14: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
15: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
14: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9845485411।
16: रेडियो आदिखोला 105.4।
17: हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका विस्तृका भागमा आज हामी कार्यक्रम गाविस्तिका भागको दोस्रो श्रृंखला अर्थात सोमबारीय श्रृंखलाको सन्दर्भ सायमा छौ। सोमबारीय व्यवसायमा रहेर हामी पुराना लोक भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़ने जमर्गमा पनि जुटिरहेका छौ। यति बेलाको क्रममा हामी पस्किन्छौ सुमधुर खालको भाका, सही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ। यहाँ पनि हामीसँगै रहनुहोला।

आहा रोई रहँदैन दुखीमन नगर कर्मैले यस्तै पारेको यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्रिका भाक्यमा। आजको यस सुन्दर विषयमा राखेर हामी दबहरू समक्ष पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौ। यहाँहरू पनि कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ यो विश्वास राख्दै यति बेलाको क्रममा हामी जोड्छौ अर्को सुमधुर खालको भाका। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: to all.
1: नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुर लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
4: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।
6: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
7: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्री, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846005756।
0: रेडियो आदि खोला 105.4
8: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेष भागमा। आज हामी तपाईँहरू माझ रहेर सुमधुर खालका पुराना लोकगीत भाकाहरू जुन धेरै पहिले बजारमा उपलब्ध भएका थिए, तिनै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं र पनि हामी कार्यक्रमको अन्तिम समयमा पनि आइपुगेका छौं। तपाईहरू माझ रहेर यिनै अनि यस्तै मधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधि भर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि आभारका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर बसाई सुन्दर व्यवसायबाट म कार्यक्रम संचालिका आरती कुमार पनि उझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: ना अहिले हाम्रो गर्नेमा दुई बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रा जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403, मोबाइल 98565531। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
3: मोबाइल नम्बर 9855619076, 9861179076 र 9817162223।
1: स्टडी एन्ड वर्किङ इन जापान।
4: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्चा बजारमै।
1: के तपाई अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी शुरू गर्नुहोस्।
1: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक, रामबच्चा।
4: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
1: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
4: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
1: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
4: हाम्रा विशेषता:
1: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
4: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
1: JLPT, NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
4: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
1: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
4: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
1: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
4: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक, रामबाच्छा बजार, रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
1: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सम्पर्क नम्बर 9762193037 र 9744340089।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
0: विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल

0: डाक्टर बाबु, छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नुपर्छ, साफेर गर्न पनि सजिलो होस्।
0: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो। फोन 063-44-044, मोबाइल 98-60-81-173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुङ भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98-560-39-988 र 98-560-55-988।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-4-12-133।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै।

0: ए असरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
8: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855554 र 9008747723।
9: आह, आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
9: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
9: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
9: मोबाइल 9849618921 र 9842939399।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
13: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
14: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
13: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
15: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
13: दाँत सफा गर्ने टल्काउने,
15: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
13: दाँतको जरासम्म सफा गरी भर्ने,
15: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
13: दाँतमा खोल राख्ने,
15: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
13: बाङ्गो टिङ्गो दाँत मिलाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार,
13: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
15: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
13: मोबाइल 9846211629 र 9861668251।
16: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुठो ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
17: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
18: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
17: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 0364140006। मोबाइल 9856555266। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
19: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
20: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
19: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
20: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
19: मोबाइल 98135 56 496।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खार र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
3: ओहो रामु दाई कता हिँड्नु भयो
4: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
3: कुन धान लगाउने विचार गर्नु भयो र
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
3: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि
4: यो धान कस्तो छ नि बहिनी
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
4: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
3: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
5: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
6: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ उत्पादन बढ्ने छ
0: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही गेट 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ उक्त दिन पिसाबको मात्रामा कमी हुने पिसाबमा रगत देखिने छिनछिनमा पिसाब लाग्ने खान नरुच्ने खुट्टाको तल्लो भाग सुनिने अनुहार सुनिने उच्च रक्तचाप रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ
7: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै फोन 063-441-087 मोबाइल 9649-7147
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
8: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
0: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौं
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया प्रक्रिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: नाक छोडी कान छोडी नाक, बिमारले नै कहिले नछोड्ने भयो।
11: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
10: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
11: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
11: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी को पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सङ्घा।
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
8: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
8: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805-23050, सहयोगका लागि मोबाइल 9805-23051।
10: छिटो भनेको वर्ल्ड लिङ्क।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
13: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
12: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
13: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
12: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
14: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
15: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
14: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
15: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
14: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
15: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
14: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
15: टेलिफोन, खाने पानी, विद्युत, डेस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
14: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
15: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन गरी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
15: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
14: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा।
15: फोन 063-44-600।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
14: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364146624।

0: सुनोस ना,
1: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: रहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदको अधिवेशन शुरू, आजै बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव, गएको वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी, मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट, र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको एक टोलीको 265 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो। यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ। दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छूट, सुकुम्बासी बस्तीमा डोजर चलाएको, सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न र गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो। यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ। निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेवी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्नु तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिन्हा गर्न पनि माग गरेको छ। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्लाफाटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचारक प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवाँ देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नु पर्ने प्रभावित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
0: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
0: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। अब विदेशको खबर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, 1 वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकका सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपील लाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सिस पनि शुरूआती कारोबारमा 1,000 अंकभन्दा धेरैले घटेको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर एक दिवसीय अभ्यास श्रृंखलाको चौधौं तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू, आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै सोच निश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछि आउँदै नेपाल ब्याङ्क।

0: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ट्ज।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा। हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439390।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण

0: दिने इस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 का लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
3: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिपी सुब जाने बाटोतर्फ।
3: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9560 61268।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठागुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोपराइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 9850-5250।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 9855-54313 र 9841-43-48-32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
4: त्यो रलीमा बता चलु, बता चलु, बता चलु।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9855-51068 र 9836-70771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओ माइला बा बिरामी हुनु भयो कि कसो
8: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
3: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहिबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
8: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 98567971 र 98461008666
3: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार
5: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
9: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
5: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
9: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-5123 र 98-066-6152।
8: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
9: सम्पर्क मोबाइल 98-462-98-145।
10: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308929।
12: सुवर्ण अवसर, सुवर्ण अवसर।
11: एस आरएस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
13: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
11: हाम्रा कोर्सहरू
13: 3 महिने बेसिक कम्प्युटर कोर्स,
11: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
13: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
11: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
13: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
11: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
13: एडभान्स एक्सेल,
11: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिस तथा नेपाली टाइपिङ।
13: नोट, हामी कहाँ गरिब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
11: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकाडेमी, भिरकोटेक बैरघारी, तम्बु समाज भवनको नजिकै।
13: सम्पर्क मोबाइल 9847693928, 9641620828 र 9460500008।
14: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
15: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
14: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
15: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
16: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
15: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
16: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9470268666।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट।
17: म्यूजिक नेपाल मूवी।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आर्ट खेल मैदान जाने बाटो, फोन 063-441-0044, मोबाइल 9860-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856-075756 र 9846-075756।
3: ओहो रामु दाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई पनि, US कम्पनीको US 312 संकर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
6: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 063-441-258।
8: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
9: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
8: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
9: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
8: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
0: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर कुरा नफालौ।
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा ठिक गरौ।
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: रेडियो आदिखोला 105.4

0: रेडियो आदि खुला 105.4
1: सुनिस न अहिले हाम्रो गर्नेमा 4 बजेको छ
2: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खुला 105.4 आफ्नो ख्याल राख्नुस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63961000004।
1: सम्पर्क मोबाइल 97484 34484।
6: चिउरी घर मौरी घर उद्योग, भेटकोट नगरपालिका 7 स्याङ्जा।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63744331, मोबाइल 98560 55331। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 63 4 41 6 24।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861791076 र 9817162223।

0: ए अंकल, गाला मा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: पलङ, लोबेड, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।

0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
1: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7147।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
1: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
6: चिया कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48622 र 98241-4049।

0: मृदी स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिवार का दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 98-469-7147।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98-460-86-005।
4: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
5: फोन 063-440-600।
6: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
7: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
6: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
7: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहालेँ।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
6: मोबाइल 98-560-39-988 र 98-560-55-988।
0: स्टडी एण्ड वर्क इन जापान।
8: अब वालिङ जानु पर्दैन। साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्चा बजारमै।
9: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
9: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्चा।
8: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबच्चा नै रोज्ने त?
9: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
8: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
9: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
8: हाम्रा विशेषता:
9: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
8: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
9: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
8: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
9: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
8: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
9: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
8: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबच्चा बजार रामबच्चा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
9: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सम्पर्क नम्बर 97612-9300 37 र 97434-00289।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815564696।
6: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठ ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855279971 र 9841600866।
6: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले, अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्दमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ मैला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
10: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
11: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
10: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
11: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
12: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
11: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
11: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटलको खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
13: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर रा। गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98 4 69 18 921 र 98 4 62 39 399।
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरू उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0638 4141, मोबाइल 98 5 60 52 0 49।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
4: नहेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्यो छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
9: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
10: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
9: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
10: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
9: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856050271।

0: हेलो, अर्गानिक फुड ल्यान्ड हो?
1: हो हजुर, के सेवा गरौँ होला?
0: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्गानिक गाउँ घरमै खाए जस्तो?
1: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
0: ओहो, कोदोको मोमो? हस, हामी अर्गानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
2: अर्गानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्गानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुक जाने बाटोतर्फ।
2: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
3: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9141443842।
4: मूल्य होइन, स्वास्थ्य रोजौ।
5: यो रलीमा बता चलु, बता चलु, बता चलु।
6: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
4: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
6: ल त्यसो भए, तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
4: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
8: सरा किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू,
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने
1: समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
11: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 9846221629 र 9841868251।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857-62-866 र 9847-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: study and work in Japan.
1: अब वालिङ जानु पर्दैन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै
0: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्
0: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा
1: किन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबच्छा नै रोज्ने त
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने
1: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ
1: हाम्रा विशेषता
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श
1: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने
0: जेएलपीटी न्याट तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा
1: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने
0: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ
1: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस
0: थप सुविधा सरल डकुमेन्टेसन प्रक्रिया
1: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको ठेगाना साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा बजार रामबच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: सम्पर्क नम्बर 97612 93037 र 97434200289
2: ओहो रामुदाई कता हिँड्नु भयो
3: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
2: कुन धान लगाउने विचार गर्नु भयो र
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
2: ल दाई पनि युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि
3: यो धान कस्तो छ नि बहिनी
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
3: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
2: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
4: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी लगाऊ उत्पादन बढ्ने छ
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
1: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
0: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौं
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
0: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0063414769 र 0063414268।
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: ना अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला
3: रेडियो आदिखोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा
4: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीहरूको माग व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव
5: यस वर्ष मनसूनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19 लाख जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान
4: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट
5: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना ईसीबीले छलफल थाल्यो एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लिन
6: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना
7: जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ
6: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिङ दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ
7: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
8: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
4: नेपाल दर्पणमा अब खबरको सिलसिला सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो संसदमा प्रस्तुत गर्नु अघि आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ
9: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ
4: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो
9: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ
6: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 को नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कडाईका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो। करदाताहरूलाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड़ दिइएको छ। सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ पुँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैर आवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्चे तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
4: यसैबीच सरकारले तराई मधेसका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रमा कृषियोग्य फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मरमत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
9: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
6: भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
4: यस्तै सरकारले ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणासहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 भन्दा बढ़ी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति दिएको हो। सरकारले विद्युत उत्पादन प्रसारण वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि दिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति दिएको छ।
6: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
9: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता डिजिटल प्रगति ट्र्याकिङ जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ।
4: सरकारले आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी गरेको छ। सरकारले आउँदो दशक अर्थात 2083-84 देखि 2093-94 लाई रोजगार प्रवर्धन दशक पनि घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभयो। यस्तै सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढ़ाएर टुंग्याउने घोषणा गरेको हो। झण्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुंग्याउने घोषणा भने बालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
5: सरकारले ल्याएका 8 वटै अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ। अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556943355।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखाका काल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2083-84 को निम्ति कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा, समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत फिर्ता गर्ने घोषणा, नेपालले भिजिट नेपाल 2085 मनाउने, सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश लगायतका खबर प्रस्तुत गर्यो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। निर्माण व्यवसायहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुको कारण मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र भ्याटको ब्याज तथा जरिवाना मिनाहा गर्न माग गरेको छ। यसका साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पीरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूस्य र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुने सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसूनजन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश दिएको जानकारी दिनुभयो।
2: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
1: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म संघ, प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, प्लस प्रणाली, वार्ड, भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढ़ापत्र र संकेत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
2: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको

0: वहाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवाँ देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
1: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2403।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 38.19 अंकले बढ़ेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। यस्तै फाइनेन्स, जलविद्युत, माइक्रो फाइनेन्स, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले बढ़ेको छ। आज 247 कम्पनीको शेयर बढ़ेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको शेयर घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3 अर्ब 28 करोड़को कारोबार भएकोमा आज 332 वटा कम्पनीका 1,04,00,000 खिता शेयर 4,61 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी दिएका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 वटा दूध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू पुनः निराश बन्न थालेका उहाँले बताउनुभयो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगले आरोपी दास विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेको प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढ़ेर $105 प्रति ब्यारेल पुगेको छ। गएको फेब्रुअरी 28 तारीकमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध बनेको छ। होर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। अमेरिकाले होर्मुज जलमार्गमा पानी जहाजको आवत जावत खोल्ने र इरानले परमाणु प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित 14 बुधे प्रस्ताव गरेको थियो। केही दिन अघि ट्रम्पले इरान युद्ध चाँडै टुंगिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध नटुंगिने बताउनु भएको थियो। शान्तिवार्ता गर्नका लागि अप्रेल महिनाको शुरूतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटना बाहेक युद्धविराम पालना भएको देखिन्छ। इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु भएको थियो। लडाई शुरू भएता तेलको मूल्यमा निकै ठूलो प्रभाव परेको छ।
0: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायहरूले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा $40,000 वृद्धि भएको छ। हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कारपुलिङ अपनाउन सुझाव दिनुभएको साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएससी सेक्सर्स पनि शुरूआती कारोबारमा 1,000 भन्दा अंक भन्दा धेरैले घटेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारण बनेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग टी20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट इन्फोले जनाएको छ। इंग्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेका छैनन्। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढ़ेको छ। गएको वर्ष नेपालले संयुक्त अरब इमिरेट्स युएईमा वेस्ट इण्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्यसँगको श्रृंखला जितेको थियो। यसैबीच आयरल्याण्डले पनि सन् 2026 27 नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आईसीसी टी20 विश्वकपमा नेपाल र इंग्ल्याण्ड बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इंग्ल्याण्ड अन्तिम बलमा विजयी भएको थियो।
0: र एकदिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर एक बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। नेपाल एले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। भोलिदेखि जेठ 8 गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
1: सोच सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रभाव बढ़ाउनु पर्ने प्रस्ताव,
0: यस वर्ष मनसूनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण झन्डै 20 लाख जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
1: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
0: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लीन स्वीप।
1: प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको पुतेलबजार नगरपालिकाद्वारा किसानलाई 16,149 केजी उन्नत जातको धानको बिउ वितरण। कालीगण्डकी गाउँपालिकाद्वारा सड़क सीमाभित्रका अवरोध हटाउन निर्देशन र चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्षमा गुरूङ निर्वाचित। स्याङ्जाको पुतेलबजार नगरपालिकाले किसानलाई 16,149 केजी उन्नत जातको धानको बिउ वितरण गरेको छ। 50% अनुदानमा धानको बिउ राख्ने समय भएसँगै नगरपालिकाले किसानलाई बिउ उपलब्ध गराएको हो। पुतेलबजारका 14 वटै उडाका किसानका लागि माघ बमोजिम रामधाम 14,005 किलो र सावित्री धाम 2,144 किलो बिउ वितरण गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो। नगरपालिकाले विगतका वर्षहरू झैं यो वर्ष पनि धानको बिउ अनुदानमा वितरण गरेको हो। पुतेल बजार 14 ले सबैभन्दा धेरै 6,150 किलो धानको बिउ माघ भएको र श्री बमोजिम किसानलाई उपलब्ध गराएको छ। किसानले धानको बिउ प्रति किलो 33 रूपियाँमा खरिद गरेको नगर प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताउनुभयो। 11 पालिका रहेको स्याङ्जाका सबै पालिकामा धान खेती हुने गर्छ। यहाँको आँधी खोला किनार, जगदी खोला किनार, दरौं खोला, कालीगण्डकी नदी किनारका फाँटहरू धान खेतीका लागि पकेट क्षेत्र हुन्। यहाँ रामधान, सावित्री, सावा मनसोली, हरदिनाथ लगायतका उन्नत सहित स्थानीय जातका धान पनि लगाउने गरिन्छ। यहाँ गत आर्थिक वर्षमा 13.8% धान उत्पादन वृद्धि भई 41,640 मेट्रिक टन धान उत्पादन भएको थियो। यहाँ 9,072 हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ। नयाँ नयाँ प्रविधिको प्रयोग र उन्नत जातका बिउबीजनले धानको उत्पादनमा पनि वृद्धि भए पनि धान रोप्ने खेत भने घट्दो अवस्थामा छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सड़क सीमाभित्रका अवरोध हटाउन निर्देशन दिएको छ। गाउँपालिकाभित्र पर्ने मुख्य तथा सहायक सड़कहरूमा जथाभावी रूपमा निर्माण सामग्री राखिएको भन्दै पालिकाले यस्तो निर्देशन दिएको हो। सड़क सीमाभित्र ढुङ्गा, बालुवा, गिटी, दाउरा जथाभावी रूपमा काठपात राखिएको र नालीमा समेत फोहोर फालिएको पुराना तथा बिग्रेका सवारी सड़कमै पार्किङ गरी राखिएको भन्दै यस्ता क्रियाकलापले सड़क दुर्घटना निम्त्याउन सक्ने भन्दै पालिकाले यस्तो निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत राजा आचार्यले बताउनुभयो। यथाशीघ्र यस्ता निर्माण सामग्री हटाउन निर्देशन दिँदै अन्यथा पालिकाले प्रचलित कानून अनुसार ती सामग्री हटाउने र सामग्री हटाउँदा लाग्ने शुल्क समेत सम्बन्धित व्यक्ति, संस्था र निकायसँग असुल गर्ने चेतावनी पनि दिएको छ। गत वर्षको वैशाखमा लागू औषध मुद्दा दर्ता भई फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। उडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेशन टोलीले फरार रहेका वालिङ नौ क्याम्पस रोडका 31 वर्षीय ख्यामनारायण खवासलाई 31 वर्षीय नारायण खवासलाई पक्राउ गरेको हो। खवासलाई पक्राउ गरी जिल्ला अदालतबाट 10 दिनको म्याद थप अनुमतिले अनुसन्धान र कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। त्यस्तै आइतबार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ट्र्याक्टर समेत प्रहरीको नियन्त्रणमा परेको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चापावटबाट खटिएको प्रहरी टोलीले 3 वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। G1T 61/73 र G1T 62/27 नम्बरको ट्र्याक्टरलाई पुतेलबजार 5 नयाँ बजारबाट र L3T 19/60 नम्बरको ट्र्याक्टर चापाकोट 9 निर्दिम घाट स्थित कालीगण्डकी नदीको किनारबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सैन्या चेम्बर अफ कमर्सको अध्यक्षमा श्री बहादुर गुरूङ निर्वाचित हुनुभएको छ। आइतबार भएको संस्थाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले गुरूङको अध्यक्षतामा 22 सदस्यीय नयाँ कार्य समिति सहमतिका आधारमा चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद अधिकारी राजु, उद्योगतर्फको उपाध्यक्षमा सुन्दर प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा धनकुमारी थापा, वाणिज्यतर्फको उपाध्यक्षमा रूद्रबहादुर विश्वकर्मा, जिल्ला नगरतर्फको उपाध्यक्षमा डाक्टर वसन्त पंगेनी, महासचिवमा ओम प्रसाद पौड्याल, सचिवमा पीताम्बर गौतम प्रकाश, सहसचिवमा देवी अधिकारी, कोषाध्यक्षमा गणेश पौड्याल र सहकोषाध्यक्षमा विमला नेपाल अर्याल चयन हुनुभएको छ। अधिवेशनको उद्घाटन गर्नुहुँदै पितलबजा नगरपालिका प्रमुख तुलसीराम रेग्मीले वर्तमान सांसदहरू र सरकारले सिद्धार्थ राजमार्गको स्तरौं नीतिमा गरेका व्यवसायीहरूलाई राहत पुग्ने बताउनुभयो। व्यवसाय बीचको एकताले विकास र समृद्धि प्राप्त हुनेमा उहाँको जोड़ छ। तनहुको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैंसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैंसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको छ। गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बीमाको प्रिमियम किसानले तिर्नुपर्ने 20% रकम समेत बेहोर्ने गरेको छ। पशुपालनमा रहेको जोखिम कम गर्न र किसानलाई व्यावसायिक रूपमा बीमा र पोषण भत्तालाई जोड़ दिएका हौं, अध्यक्ष श्रेष्ठले भन्नुभयो। यसका साथै गाउँको बाँझो जमीन उपयोग होस् र उत्पादन लागत घटोस् भनेर प्रति लिटर दूधमा 10 रूपियाँ अनुदानको व्यवस्था समेत गरिएको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30 लाख रूपियाँ अभोग भएपछि थप 18 लाख गरी कुल 48,000 रूपियाँ वितरण गरेको थियो। गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको संख्या तीव्र वृद्धि भएको र विदेश गएका युवा समेत फर्किएर पशुपालनमा लागेको बताउनुभयो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सुत्केरी गाई भैंसी पोषण खर्च कार्यक्रमका लागि निवेदन आह्वान गरिएको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 82-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8 लाख रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागि हो। सुत्केरी पशु र बाछा बाछीको स्वास्थ्यमा सुधार ल्याउनका साथै साना किसानलाई आर्थिक रूपमा सहयोग पुर्याउने उद्देश्यले यो गाउँपालिकाले कार्ययोजना अगाडि सारेको हो। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। म्याग्दी अस्पतालमा म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारणहरू उपचारको लागि जाने गरेका छन्। अस्पतालका अनुसार ओपीडीतर्फ 55,263, इमर्जेन्सीमा 5,383, दन्त सेवा 1,544, आँखा परीक्षण 1,153, ल्याब 21,945, यूएससी 6,320, एक्सरे 13,833 र ईसीजीतर्फ 4,140 जनाले सेवा लिएका छन्। यस्तै गरी खोप 9,955, रिफर 4,442, भर्ना सहित उपचार 1492, डेलिभरी 195, शल्यक्रिया 1033, प्लास्टर 581, ज्येष्ठ नागरिक सेवा 630, सुरक्षित गर्भपतन 226 र परिवार नियोजन 381 जनाले लिएका छन्। यस्तै अस्पतालमा सामाजिक सेवा इकाइ मार्फत विपन्न गरीब र कैदीबन्दीले पनि सेवा लिएका छन्। हेमाडायलाइसिस सेवा 37 जनाले लिइरहेका छन्। यसका साथै क्षयरोगका 92, फिजियोथेरापी 416 र मानसिक स्वास्थ्य सम्बन्धी 968 जनाले सेवा लिएका छन्। एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा सेवा लिनेहरू 47 जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बागलुङको काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अक्षति बजारमा कृषि उपज संकलन केन्द्र तथा वितरण केन्द्र निर्माण गरेको छ। गाउँपालिका र हिफर इन्टरनेशनल नेपालको साझेदारीमा उक्त केन्द्र निर्माण भएको हो। 60 लाख रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठेखोला गाउँपालिकाको 70% र हिफर नेपालको 30% लगानी रहेको छ। 2081 मंगिर 13 गते सम्झौता गरी एमके ट्रेडर्सले भवन निर्माण गरेको हो। आगामी जस्ट 15 गतिभित्र केन्द्र निर्माण सञ्चालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ। अगुवा कृषकहरूको पहलमा बजार व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन हुनेछ। ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारणसँगै सहज बजारीकरणमा सेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ। डीवाईसी बागलुङको व्यवस्थापन र हिफर तथा काठीखोला गाउँपालिकाको आर्थिक साझेदारीमा संचालित कृषि एवं पशुमा आधारित साना किसान उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत यो केन्द्र निर्माण गरिएको परियोजना संयोजक चुडामणि उपाध्यायले बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैन्धाको पतेलबजार नगरपालिकाद्वारा किसानलाई 16,149 केजी उन्नत जातको धानको बिउ वितरण, कालीगण्डकी गाउँपालिकाद्वारा सड़क सीमाभित्रका अवरोध हटाउन निर्देशन र चेम्बर अफ कमर्स सैन्धाको अध्यक्षमा गुरूङ निर्वाचित। भोलि बिहान 7 बजे अर्को आँधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खुला। नमस्ते।

एस आदि फ्लाक खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आधी खुला 105.4
1: नाक छोड़ी कान कान छोड़ी नाक बीमार कहिले न छोड़नी
2: भाई दाई बीमार फिर च्यापेगी क्या हो गुनगुनाई रहनु भाषा त
1: बीमार कहिले निको होला र खै सधैं को यस्तै एक एक थोक बीमार च्यापे को च्यापे छ त नि नानी
2: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरीपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
1: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
3: थाइरा जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 63 4 41 87 मोबाइल 98 4 69 71 7 40
2: चिया कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
2: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
2: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465 48 622 र 98 241 4049
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
2: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
1: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
2: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 98 5 60 30 8 29
1: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
2: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
1: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
2: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443842।
2: मूल्य होइन स्वास्थ्य रोजौ। होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइस।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364415002, मोबाइल 9855040502 र 9864501।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
8: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
8: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
6: सम्पर्क मोबाइल 97484-34484।
10: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
11: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
12: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
11: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
12: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
13: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9855030988 र 9855055988। स्टडी एन्ड वर्क इन जापान।
1: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
2: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
2: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा।
14: किन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट राम्बाथानी रोज्ने त
15: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने
14: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने
15: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ
14: हाम्रा विशेषता
15: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श
14: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने
15: जेएलपीटी न्याट तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा
14: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने
15: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ
14: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस
15: थप सुविधा सरल डकुमेन्टेसन प्रक्रिया
14: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक राम्बाच्छा बजार राम्बाच्छा चोकदेखि पोखरा फाइनेन्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित
15: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
14: सम्पर्क नम्बर 97612 93037 र 97434200289
16: ए नानी त्यो पानी नपिऊ त
17: किन र काका
16: त्यो पानी फोहोर छ
17: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
18: सार्वजनिक हितका लागि रेडियो आदि खुला
19: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
20: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
19: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
20: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
19: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
14: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
19: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
14: मोबाइल नम्बर 9855019076 9861971076 र 9817162223
21: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
22: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
21: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ
22: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
21: मोबाइल 9815564496
19: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
14: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
19: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
14: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
19: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
14: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथ्रोको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
19: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी ताप सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महीना को चौथ शनिवार।
0: वालिंग सिटी पोलिक्लिनिक प्राली वालिंग आठ सेंजा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
23: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
23: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-183।
24: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
25: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
24: सुन्दै हुनुहुन्छ रेडियो आदिखोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855554 र 9808747723

0: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9841348।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईं त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्तथलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 98460-86-005।
6: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
7: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
7: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
7: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
7: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
7: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
7: फोन 03-46-600।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98460075756।
2: ओहो रामु दाई कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
2: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्नेछ।

0: तपाईंको
1: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका बिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
2: फोन 063-441-258
3: कुन चाहिँ

0: रेडियो आदिखोला 105.4
1: को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संसदमा पेश। मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य। नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्ष दलको टिप्पणी।
2: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ।
1: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य। आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी।
3: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
1: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत। यस वर्षको मनसूनको समयमा 19,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने।
4: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
1: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एकको क्लीन स्वीप।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनैतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
3: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
5: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिइएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देश्य जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिइएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रीता शाह,
6: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढ़ी छ, होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढ़ी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश मध्य प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
5: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सैटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
2: आरम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि ज्येष्ठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सारंगा सुविदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
4: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन् कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
5: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सुरक्षित स्थानहरूको पहिचान गर्न राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
1: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
7: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो। त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
1: कृषिमा फेरिएका योजना के छन् रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
15: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
3: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
15: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
3: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
15: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
3: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
15: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
3: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
15: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
7: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु होइन। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
15: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
16: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
1: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
19: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी, शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
21: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
3: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
21: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
3: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
21: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
3: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
21: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
3: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
21: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। सन्तोष गन्धर्व, CIN, काठमाडौँ।
1: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
22: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको, संयुक्त उसलाई संसदलाई मा पढिएको, यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलिक स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
21: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनुभयो?
22: अब नीति तथा कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयनमा नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
21: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
22: यस्तो छ, मूल कुरा बाजे राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठुलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै फेरि ऋण लिएर पठाएका छौँ। त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन्ने त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यसको देखिया छैन।
1: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
1: ए नानी, त्यो पानी नपिउ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
3: सार्वजनिक हितका लागि रेडियो आदिकला।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
5: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4।
1: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भयो, सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जेतो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो?
6: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ, अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
7: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
7: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
2: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
1: दाँत सफा गर्ने टल्काउने
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
1: दाँतको जरासम्म सफा गरी भर्ने
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
1: दाँतमा खोल राख्ने
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
1: बाङ्गो टिङ्गो दाँत मिलाउने
3: बच्चाहरूको दाँतको विशेष उपचार
1: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
1: मोबाइल 9846216629 र 9841668251
4: मन्जु तिमी त विदेश जान लाग्यौ रे
5: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
5: खै के गर्ने गर्ने दिदी
6: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
8: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399
9: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोबको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
7: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
7: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यो किचन को डेकोरेशन देखे पछि त खाना बनाउन नै मन लाग्दैन मलाई त
2: हेर हेर भाडा सबै फेकेर नरिसाउ न तिमी भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेशन बनाउँछ त्यही गई हाले भइहाल्छ नि

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका कार्यक्रम जस्तो थिए, त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ़दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढ़ेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अभिवस्ती बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले आठवटै अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टोमा त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, र त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दा गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन
2: होइन? त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन? जस्तै आर्थिक सुधार र लगानी मैत्री खालको एउटा खालको संकेत देखिएको छ, होइन? डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन?
2: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन? ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर हरित कर प्रणाली कुरा राखेका छ गर्न सक्ने खालको कुरो हो कि भन्ने
0: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो त्यो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ
2: होइन मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई
0: केही सातामा बजेट पनि आउँदैछ यो बीचमा तपाईँको सुझाव के छ सरकारले
2: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्छौँ तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ प्रत्येक तपाईँको प्रतिनिधि सभाको सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो
0: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई अब अर्को विषय छोटकरीमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन् आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट
7: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढ़ेको छ तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढ़ेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो त्यसपछि मूल्य केही घट्यो गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढे मलाई त्यो मन परेन पूर्णत अस्वीकार्य तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
8: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 9 बजे छ यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रह जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: कितना?
1: अहिले हाम्रो गर्नेमा 10 बजे छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाइ हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
2: तपाईँलाई कस्तो छ कुन्नी? हामीलाई ठिक ठिकै छ, मनमा अलिक पिर्चिन्दा छ, पिर्चिन्दा सबैलाई हुन्छ होइन, हुने कुरा हो, स्वाभाविक कुरा हो। खुसी नै खुसी मात्र, दुःख नै दुःख मात्र भइदियो चाहिँ गाह्रो होइन। अनि तर दुवैको सम्मिश्रण राम्रो भयो भने चाहिँ जिन्दगी रमाइलो पनि हुन्छ, उतार चढावको जिन्दगी नै रमाइलो हुन्छ। नदीको त्यो मजा, झरनाको त्यो मजा, जहाँ चाहिँ छङ छङ छङ खोला बगेको हुन्छ नि, त्यहाँ चाहिँ मजा आउँछ नि त हेर्दाखेरि पनि। अनि त्यो फिल्म पनि त्यो कथामा उतार चढाव आयो भने जसरी हेर्न मन लाग्छ, कहिलेकाहीँ जिन्दगीको उतार चढाव पनि मजा आउँछ। यसैलाई इन्जोय गर्नु पर्यो, यसैमा यसैलाई स्वीकार गरियो भने सायद हामीलाई हाम्रा तनावहरूले थिच्न सक्दैनन्। यद्यपि तनाव अप्ठ्यारो असजिलो केलाई मान्ने र कति लिने भन्ने कुरा चाहिँ फरक कुराहरू भए, आजको श्रृङ्खला अलिक फरक छ। हामीले किशोर अवस्थामा हिँड्दै गर्नुभएका साथीहरूलाई, किशोर अवस्थाका साथीहरूलाई पनि प्रेरणा मिल्ने, अनि त्यसपछि गएर र किशोर अवस्था पार गरेर के गर्नु खोज्ने साथीहरूको लागि पनि एकचोटि फेरि आफ्नो किशोर अवस्थालाई रिकल गर्ने त्यस्तो श्रृङ्खला हामी तयार गर्दैछौ। साहित्यकार अमर न्यौपानेको किशोर अवस्था आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी नायिका वर्षा रावतको किशोर अवस्था कस्तो थियो, कस्ता भोगाईहरू थिए र ती भोगाईहरू अहिले तपाईँको जीवनमा मिल्न जुल्न छ कि छैन त्यो कथा पनि आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी बेनिसा हमाल नायिकालाई पनि तपाईँ आज सुन्न सक्नुहुन्छ। धीरज राई गायक, पप गायक, उहाँको किशोर अवस्थाले, धीरज राईको किशोर अवस्थाले धेरै युवा र किशोर किशोर साथीहरूलाई केही सोच्न केही बुझ्न मदद गर्ला भन्ने हाम्रो अपेक्षा छ। र गौरी मल्ल आदरणीय लोकप्रिय अभिनेत्री गौरी मल्लको किशोर अवस्थाले अहिलेका किशोरी साथीहरूलाई पनि केही सोच्न मद्दत गर्ला भन्ने हाम्रो अनुमान हो। सबैभन्दा पहिला हामी स्टुडियोमा जोड्दैछौ अमर न्यौपानेको किशोर अवस्था।
3: नमस्कार, म अमर न्यौपाने, म लेख्ने गर्छु, आख्यान लेख्छु, कहिलेकाहीँ कविता पनि लेख्छु। मेरो किशोर अवस्थाको कुरा गर्दाखेरि म अलि एकदम लजालु खालको मान्छे, हतपत्त म खुल्थिनँ, तर जोसँग खुल्थेँ म मजाले खुल्थेँ। स्कूल पढ्दाखेरि मैले कहिले पनि मेरा शिक्षकहरूलाई सरहरूलाई मैले प्रश्न सोधिनँ, किनभने मलाई एकदम डर लाग्थ्यो। थाहा छैन मेरो मनमा कहिले रात अक्षरले डर लेखियो, सरहरूले पढाउँदाखेरि अलिकति तर्साएर गाली गरेर पढाउने भएर हो कि थाहा छैन के भएर हो, या मेरो मन नै त्यस्तो भएर हो। अनि मैले कहिले पनि शिक्षकहरूलाई प्रश्न सोध्न सकिनँ, तर अरूहरूले सोधेको एकदम मन पर्थ्यो, सोधिए हुन्थ्यो भन्थे। अनि साथीहरूलाई यस्तो सोधन भनेर लेखेर पनि कहिलेकाहीँ प्रश्नहरू दिन्थे, साथीहरूले सोध्थे, मलाई खुसी लाग्थ्यो। मैले सोधन भन्दा साथीहरूले नसोद्धाखेरि चाहिँ मलाई कस्तो कस्तो लाग्थ्यो, सोधिए हुन्थ्यो भन्ने लाग्थ्यो। अनि मेरो किशोर अवस्थामा मलाई एकदम लेख्न, चित्र बनाउन एकदम मन पर्थ्यो। अझ लेख्नभन्दा पनि चित्र बनाउन मैले सबैभन्दा पहिला सुरु गरेको हो, किनभने क लेख्नुभन्दा पहिला मैले बालुवामा कतै साँडेको चित्र बनाएको थिएँ भन्ने लाग्छ। अनि मैले यसै औंलाले, चोर औंलाले मैले चित्र बनाउँथे सानो छँदाखेरि पनि, र होमवर्क गर्न किनिदिनु भएको, बाले किनिदिनु भएको कापी मैले चित्र बनाएर सक्थेँ। अनि मेरो एकदम त्यसमा रुचि थियो, अनि त्यो बेलामा पढ्न रुचि भएको हुनाले तर किताब पर्याप्त थिएन, हाम्रो स्कूलमा त्यस्तो लाइब्रेरी पनि थिएन, सरहरूले बाहिरी किताबहरू एक्स्ट्रा किताबहरूको कुरा पनि प्राय गर्नुहुन्थेन, त्यही भएर मेरो सानोमा चाहँदा चाहँदै पनि किताबको सङ्गत त्यति धेरै गर्न पाइनँ। अनि आफूभन्दा अग्रज दाई दिदीहरूको किताबहरू पढेर चित्त बुझाउँथे, जहाँ कथा कविताहरू हुन्छन् ती किताबहरू आफू 4-5-6 अथवा 7-8-9-10 पढ्दाखेरि आफूभन्दा माथिल्लो कक्षाका किताबहरू मैले पहिले पढिसकेको हुन्थेँ, ती पढ्दा आनन्द लाग्थ्यो। अरू साहित्य किताबहरू त्यस्तो पढ्न मैले सानोमा पाएको थिइनँ, किशोर अवस्थामा त्यति धेरै मैले पाइनँ। अनि एउटा घटना चाहिँ कस्तो हुन्छ भने, जसको पनि सायद त्यस्तै हुन्छ होला, अलि सस्तो उपन्यासहरू आख्यानहरू वा सानोमा किशोर अवस्थामा आकर्षित हुने हुँदो रहेछ। मेरो पनि एउटा घटना छ, म त्यसलाई खुलेरै भन्छु। साथीहरूले जस्तो प्रकाश कोविदको युधिर थापाको उपन्यासहरू पढ्ने त्यस्तो हुँदो रहेछ, त्यस्तो अलिकति अश्लील लाग्ने खालको उपन्यासहरू, सस्तो खालको उपन्यासहरू लुकाई लुकाई साथीहरूले लिएर आउँथे, अनि त्यो चाहिँ मागी मागी लुकी लुकी घरमा पढिन्थ्यो। एउटा मेरो घटना त्यस्तै छ, मेरो एकजना साथी, एकदम मिल्ने साथी, हामी तिनजना थियौँ, तिनजना साथीमध्ये एकजना साथीले त्यस्तै उपन्यास लिएर आउनुभएछ। उहाँले उपन्यासको नाम पनि भन्छु, उहाँ आगो हो त्यो उपन्यासको नाम। अनि त्यसपछि उहाँले चाहिँ लिएर आउनु भएको रहेछ, यसरी लेखाउनु लिएर आउनु भयो कि त्यो लुकाएर यस्तो कसैलाई देखाउनुहुन्न, यसरी भित्र त्यो राखेर लिएर आउनु भएको रहेछ, झोलामा राखेर, अनि त्यो पेपरले बेरेर लिएर आउनु भएको रहेछ। अनि मलाई भन्नुभएको थियो उहाँले, मैले उहाँलाई दाई भन्ने गर्थेँ, एउटै कक्षामा भए पनि अलि दाई चाहिँ अलि जेठो भएको हुनाले दाई भन्थे, अनि अमर आज मैले यस्तो कुरा लिएर आएको छु, अहिले टिफिनमा देखाउँछु तिमीलाई भनेर भन्नुभयो। अनि सिसो गाडी थियो स्कुलको अगाडि, चौरमा सिसो गाडी थियो, त्यहाँ चाहिँ लगेर देखाउँछु तिमीलाई भन्नुभयो। मैले एकदम मनमा चाहिँ आतिरहेको छु, के होला आज दाईले के देखाउनुहुन्छ भनी लगाइरहेको थियो। अनि टिफिनमा चाहिँ हामी तिनैजना सिसो गाडीभित्र गयौँ, कोही साथीहरू नभएको ठाउँमा हामी त्यहाँ गयौँ। अनि त्यहाँ गएर दाईले चाहिँ चारैतिर हेर्नुभयो, कोही पनि छैन भनेपछि, अनि एकदम बहुमूल्य चिज झिके चाहिँ, त्यो कस्तुरी नै झिके यसरी, उहाँले चाहिँ एकदम झिक्नु भयो। अनि त्यो पत्रिकाले बेरेर ल्याउनु भएको रहेछ, यसरी पल्टाउनु भयो, अनि हामी पहिलो पेजै पढ्न थाल्यौँ। पहिलो पेज पढ्दै कस्तो डरलाग्दो सिरिङ्ग हुने कुराहरू रहेछ, अनि हो यस्तो पनि हुँदो रहेछ, मलाई यस्तो लाग्यो, यो किताब संसारमा कसैले पढेका छैनन्, हामीले मात्रै हेर्दैछौँ, त्यस्तो किसिमको मलाई एउटा किशोर अवस्थामा पहिलोपटक मैले त्यो देखेको, नौ कक्षा पढ्दा हो, पहिलोपटक त्यो त्यस्तो कुरा देख्न पाएँ, म त अचम्म परेँ। दुई चार पेज हामी पढ्दै थियौँ, एकदम अब दायाँ बायाँ हेर्ने कुरै भएन पढ्न थालेपछि त, अनि एकान्तमा छौँ भन्ने सोचेर दायाँ बायाँ नहेरिकन पढ्दैथ्यौँ, खस्याङ खस्याङ आवाज आयो। यसो हेरेको त दुई तिनजना केटीहरू आइरहेका रहेछन् हामीतिरै, अनि उनीहरूले सोधे, एउटा केटीले चाहिँ, एउटा साथी केटी साथीले सोधिन्, के पढेको अमर तिमीले भनेर सोधिन्, अनि मैले हतार हतार लुकाएँ आफ्नो यो तिग्रा मुनि लुकाएर, अनि केही पनि होइन हामी यसै गफ गरेर बसेको भने, अनि उनी आइन्, अनि उनी आएर चाहिँ तिमीले लुकाउँदैछौ कुरा देखाऊ भनेर भने, मैले चाहिँ होइन होइन हामी यतिकै कुरा गरेर बसेको भने, उनले मलाई यसरी धकालिदिन् र मेरो तिग्रा मुनिबाट त्यो किताब झिकिन् र हेरिन्, अनि खिस्सा हाँसिन्, अनि खिस्सा हाँसेर भनिन्, यो त मैले मिन्स हुँदा लुक्दा पढेको थिएँ भनेर भनिन्। त्यो एकदमै एउटा एकदम इन्ट्रेस्टिङ कुरा थियो, सायद उनी दुई तिन वर्ष अगाडि नै उनले पढेकी रहेछन्, मलाई त लास्ट पनि लाग्यो, अनि म त कति पछि रहेछु, यो मैले त कसैले पढाएको छैन, यो त अपूर्व कुरा हो, कसैले देखाएको छैन, झन् केटीहरूले त देखेकै छैन भन्ने सोचेको। अनि उनले चाहिँ यो त ए भनेर एकदम सामान्य रूपमा मैले त मिन्स हुँदा पढेको भनेर भनेको थिएँ। त्यो एकदम मेरो एउटा किशोर अवस्थाको रमाइलो कुराहरू, यस्तै हुन्छन् किशोर अवस्थाका कुराहरू, धेरै क्युरियोसिटीहरू हुन्छन्, अनि त्यो कुराहरू झट्ट भन्न सकिँदैन, खोल्न सकिँदैन। हाम्रो पालामा फेरि त्यो बेलामा अहिलेको जस्तो अलि ओपन पनि थिएन, केटीसँग हत्तपत्त बोलिन्थेन, बोलिहाल्दाखेरि एकदम डर लाग्ने, के जस्तो अप्ठ्यारो पनि लाग्थ्यो, तर पनि कुरा हुन्थ्यो। हामी हाम्रो अघिल्लो पुस्ताभन्दा हामी अगाडि नै थियौँ। अनि अरू कुराहरू चाहिँ कस्तो हुन्थ्यो भने, त्यो बेलामा किशोर अवस्था भनेको एउटा थुप्रै भ्रमहरूमा पनि बाँच्ने समय पनि रहेछ, र थुप्रै रहस्यका पर्दाहरू खुलिन बाँकी हुन्छ, र त्यो एउटा मनमा चाहिँ, अनि किशोर अवस्था भनेको अर्को एकदम कल्पनाशील हुने अवस्था पनि रहेछ। म किशोर अवस्था हुँदाखेरि एकदम कल्पनाशील थिएँ जस्तो लाग्छ, त्यो बेलामा एकदम भावनात्मक रूपले पनि धनी थिएँ जस्तो लाग्छ। फुल टिप्दाखेरि पनि मैले अचम्मको एउटा घटना छ, फुल टिप्दाखेरि पनि मलाई माया लाग्थ्यो, अनि फुलले पनि त सास, स्कुलमा पढियो, फुलले पनि सास फेर्छ, फुलले पनि परागसेचन हुन्छ, र तिनीहरूको पनि अरू बच्चा बच्ची नै हुन्छन्। साना कोपिला भनेको त्यो ठुलो फुलको बच्चा बच्ची त हो, अनि यसका पनि बच्चा बच्ची हुन्छन्, यसले पनि सास फेर्छ, यसले पनि खाना पकाएर, घाम सूर्यको प्रकाशबाट खाना पकाएर खान्छ, यो पनि सजीव हो भन्ने थाहा पाएपछि आमाले भगवान्को लागि फुल टिपेर लिएर आइज भन्दाखेरि पनि मलाई, मैले आमालाई भनेको थिएँ, आमा फुल नटिपी भगवान्को पूजा हुन सक्दैन। त्यस्तो किसिमको एउटा भावनात्मक स्वभावको भावना पनि मेरो किशोर अवस्थामा हुँदो रहेछ, होइन। अनि एकदम स्वप्निल, अनि सपना देख्ने, कस्तो भने एकदम ठूलो सपना देख्नु मन लाग्दो रहेछ, जस्तो भनौँ न, कहिलेकाहीँ रुख चढ्थेँ म सानो छँदाखेरि, किशोर अवस्थामा चाहिँ एकदम अग्लो अग्लो रुख, हाम्रो चितवनमा चाहिँ बकैनाको रुख एकदम बिजुलीको पोल जस्तो अग्लो हुने, म बाँदर चाहिँ टुप्पामा सजिलै पुग्थेँ रुख चढेर, रुख चढ्दा यस्तो लाग्थ्यो म आकाशमा पुगेँ, अनि चराहरूलाई पनि नजिकै देख्थेँ उडिरहेको, अनि आफूभन्दा अग्ला अग्ला ठुला मान्छेलाई पनि सानो देख्थेँ, पहाडहरू पनि आफू समान देख्थेँ, हिमालहरू पनि नजिकै जस्तो यस्तो देख्थेँ, अनि कस्तो आनन्द लाग्थ्यो अनि कस्तो स्वप्निल हुन्थे। त्यस कारण यो कल्पना भावना सपना चाहिँ किशोर अवस्थामा एकदमै धेरै हुँदो रहेछ, मान्छे भावुक भइँदो रहेछ। अहिले मलाई के लाग्छ भने त्यो कल्पना भावना सपना चाहिँ अहिलेको अवस्थामा पनि त्यति नै बचाउन सकियो, त्यति नै जगाउन सकियो भने मान्छे असाध्यै सृजनशील बन्छ भन्ने लाग्छ।
2: अमर नेपानी मदन पुरस्कार विजेता हुनुहुन्छ। मदन पुरस्कारलाई नेपालको साहित्य क्षेत्रले एकदम उच्च स्तरको पुरस्कार मान्यता राख्दछ। साह्रै मिठो बोल्नुहुन्छ, साह्रै मिठो किताबहरू लेख्नुभएको छ। सेतो धरती, गुलाबी उमेर लगायतका किताबहरू अमर नेपालीको पुस्तकहरू छ, तपाईँले बजारमा किन्न र पढ्न पाउनुहुन्छ। एकैछिनपछि हामी वर्षा रावतलाई खुल्लुल.com मा जोड्नेछौ। खुल्लुल.com को साथमा रहनुहोला।

0: देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम
1: हाम्रो पात्रको प्रस्तुति यो खुलुरी डट कम सुखी र सुरक्षित युवा हामी स्टुडियोमा यति बेला रविन्द्र अर्जुन र म दिपेन्द्र हामी छौ तपाईँ कता हुनुहुन्छ ड्युटीमा हुनुहुन्छ देशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ साथीभाइहरूसँग हुनुहुन्छ पढ्दै हुनुहुन्छ कि इक्जामको तयारी गर्दै हुनुहुन्छ आफ्नो मनलाई चङ्गा राख्नुहोस् उमङ्ग बनाउनुहोस् तपाईँ आफ्नो मस्तिष्कलाई मनलाई सफा राख्नुभयो भने क्लिन राखिदिनु भयो भने त जति पनि कथाहरू लेख्न मिल्छ जति पनि कुराहरू सोच्न मिल्छ जति पनि कल्पना गर्न मिल्छ त्यही भएर सधैँ तनावग्रस्त नबनाउनुहोस् आफ्नो तनावबाट मुक्त गर्नका लागि योगा गर्नुहोस् प्राणायाम गर्नुहोस् ध्यान गर्नुहोस् मेडिटेसन गर्नुहोस् एक्सर्साइज गर्नुहोस् साइक्लिङ गर्नुहोस् एक डेढ घन्टा एकदम पसिना आउने गरी चलाएमा कौशीमा काम गर्नुहोस् कोठामा काम गर्नुहोस् है फिजिकल्ली पनि अलिकति काम गर्नुहोस् अहिले चाहिँ हामी वर्षा रावतलाई आफ्ना किशोरावस्था भनिदिनका लागि खुल्लो लड्कामा जोड्दैछौ रविन्द्रले वर्षाजीको वर्षा रावत नायिका वर्षा रावतको किशोरावस्था ठिक्क पारेर राख्नुभएको छ क्लिक गर्नुहुन्छ हामी सुन्न थाल्छौ
2: म चाहिँ काठमाडौँमै जन्मेको हो होइन प्रसुति गृहमा 50 साल मङ्सिर 28 गते अनि त्यसपछिबाट मेरो एभ्रिथिङ ग्रोथहरूदेखि लिएर पढाइहरू एभ्रिथिङ सबै यहीँ काठमाडौँमै भयो कोटेश्वरमा अब मम्मी ड्याडी अनि दुइटा भाइहरू छ ट्विन्स जुडुवा उनीहरू चाहिँ अब खासै पढाइ चाहिँ मन मलाई खासै पढाइ चाहिँ मन लाग्दैन थियो होइन सो अलिअलि अब पढाइ ल है गर्नै पर्छ भने जस्तो चाहिँ हुन्थ्यो मलाई होइन अनि जसो तसो चाहिँ पास हुन्थे अब कतिपय सानसानो बेलामा चाहिँ कतिचोटि चाहिँ फेल पनि भयो होइन अनि एकदम पिटा खाने मैले ड्याडीको होइन एकदमै पिट चिन्थ्यो कि ड्याडीले पनि एकदम स्ट्रिक्ट होइन कहीँ बाहिर जानु पनि नदिने धेरै खेल्न नदिने होइन अब एक्लै छोरी थिएँ 9 वर्षसम्म एक्लै थिएँ अनि त्यही भएर अलिअलि पुलपुल लिएको पनि थिएँ तर साथसाथै कुटाइ पनि धेरै खान्थेँ मैले बिकज मेरो ड्याडी एकदम स्ट्रिक्ट हुन्थ्यो होइन रिसा पनि एकदम रिसा होइन त्यस्तो गाह्रो चाहिँ थिएन होइन तर एउटा ड्याडको र मेरो एउटा राम्रो पार्ट चाहिँ के थियो भने मेरो टाउकोमा एकदम जुम्रा पर्थ्यो होइन म सानो हुँदाखेरि अनि ड्याड चाहिँ अफिसबाट आउने अनि हेर एकदमै ड्याड चाहिँ एकदमै मलाई एकदम केयर गर्ने कि ड्याडीको होइन एकदमै पिट चिन्थ्यो कि ड्याडीले पनि एकदम स्ट्रिक्ट होइन कहीँ बाहिर जानु पनि नदिने धेरै खेल्न नदिने होइन अब एक्लै छोरी थिएँ 9 वर्षसम्म एक्लै थिएँ अनि त्यही भएर अलिअलि पुल

0: हुन्छ कि त्यति बेला. अब अहिले चाहिँ सुन्दाखेरि क्युट लाग्छ होइन, अहिले त्यो सम्झिँदाखेरि एकदमै स्विट लाग्छ होइन, बट त्यतिखेर चाहिँ एकदम रिस उठ्छ क्या. ड्याडले चाहिँ काहीँ नपाएर मलाई रिस पोख्ने भने जस्तो लाग्थ्यो क्या त्यति बेला चाहिँ.
1: आमा कस्तो हुनुहुन्थ्यो?
0: मम पनि अलिक स्ट्रिक्ट नै हुन्थ्यो, मेरो ड्याड पनि त्यस्तै, मम पनि त्यस्तै. ममले पनि अब एकदम पिट्ने, ममले पनि पिट्थ्यो र माया पनि गर्ने हो गर्न चाहिँ होइन, तर अब सानो बदमासी गर्यो भने पनि धेरै पनिसमेन्ट पाउने भनौँ न, त्यस्तो थियो हामी चाहिँ. अब जस या अब ड्याड ममको रिलेसन चाहिँ एकदम राम्रो थियो, छ पनि अझै पनि छ. म त त्यही त एभरेज भनौँ न, जसो तसो पास हुने खालको. मेरो ड्याडलाई चाहिँ जहिले पनि अब पढाइमा चाहिँ जेसुकै होस् तर पढाइमा राम्रो होस् भन्ने हुन्थ्यो होइन, त्यो चाहिँ कहिले भएन. जस या जसो तसोसम्म चाहिँ गरिन्थ्यो होइन, बट मेरो ड्याडलाई चाहिँ एकदमै रहर थियो कि मलाई ब्याङ्कर बनाउने होइन, ब्याङ्कमा जागिर गरोस् भन्ने. अनि त्यसको लागि चाहिँ एकदमै पढाइसिन्थ्यो, हेर त अब छोरी मान्छे भएपछि यस्तो यस्तो हुन्छ, यस्तो यस्तो अब्स्ट्राकल्सहरू आउँछ होइन, तैँले पढ्नुपर्छ नत्र मान्छेहरूले हेर्छन् यताउति भनेर एकदम सुनाइसिन्थ्यो. अब आफूलाई पढ्न मन नलाग्ने, अनि ल ल ह्या गरौँलाई, जे मन लाग्छ गरौँला, यताउति यताउति भनिन्थ्यो कि मन भने चाहिँ. तर जेस खासै चाहिँ मन लाग्दैन थियो मलाई पढ्न.
1: तपाईँको स्कुलिङ चाहिँ कहाँबाट, स्कुलबाट गर्नु?
0: मेरो स्कुलिङ चाहिँ स्वर्णिमतारा विद्या सदन हो, घर नजिकै छैन, त्यो घर नजिकै राखिदिनु भयो कि. पहिला चाहिँ अलिक टाढा थियो मेरो स्कुल होइन, क्लास थ्रीसम्म चाहिँ मैले मेड लाइन भनेर पढेँ तिनकुनेमा, अनि क्लास फोरदेखि क्लास टेनसम्म चाहिँ स्वर्णिमतारामा पढेँ. अनि एकचोटि चाहिँ मैले ल स्कुल चेन्ज गरौँ न त, यो त अब एक त यो स्कुल खासै राम्रो पनि छैन, खासै राम्रो पनि पढाएर हुँदैन, बरु अलि ठुलो स्कुलमा पढौँ भनेर पनि भनेको थियो. अनि भिएस निकेतनमा जोइन गर्ने जस्तो कुरा भएको थियो, बट त्यो कुरा भएको एक दुई दिनपछि चाहिँ त्यहाँ धेरै किडन्याप्सहरू भयो क्या, भिएसको स्टुडेन्ट्सहरूलाई किडन्याप गरेर यताउति भनेर. त्यसपछि पुग्यो रहर, पुग्यो मलाई अरू स्कुलहरूमा पढ्ने, यही ठिक छ भने जस्तो भयो. 9-10 पुगेपछि चाहिँ मलाई त्यस्तो झन् पढ्न मन नलाग्ने होइन, अब त्यतिखेर चाहिँ अब हार्मोन चेन्ज भएर पनि हुनसक्छ होइन, अब अरू चिजहरूतिर जाने होइन, जस्तै फिल्महरू धेरै हेर्ने, एकदमै होइन केटाहरूप्रति अट्र्याक्ट हुने त्यस्तो खालकोहरू हुँदै गयो होइन. अब त्यो एज त्यस्तो भएर पनि हुनसक्छ होइन, अनि जो हेऱ्यो त्यही राम्रो लाग्ने, केटाहरूलाई जिस्काउने. म एकदमै धेरै फ्र्याङ्क पनि थिएँ होइन, त्यति स्कुलमा साथीहरूसँग धेरै हल्ला खल्ला गर्ने, घुम्न जान मनपर्ने. अब कहीँ टुरमा जानु पर्यो भने एउटा साथीहरूसँग, अब जस एउटा केटा साथी चाहिने जाने, तिमी पनि आऊ है मसँग भने जस्तो हुने होइन, जस अलिकति अट्र्याक्सन चाहिँ हुन्थ्यो केटाहरूसँग चाहिँ. भनौँ अहिलेको जेनेरेसनमा चाहिँ मैले हेरेँ अनुसार त्यति बेला चाहिँ मलाई एकदमै, म त एकदम चण्डाल छु होइन, एकदम चन्टु आइन, अब हुन्छ नि एकदमै ल केटा भनेपछि यस्तो उस्तो भन्ने त्यति बेला लाग्थ्यो. तर अहिलेको जेनेरेसन हेर्दाखेरि चाहिँ होइन, म त सोझै रहेछ जस्तो लाग्ने कि. अब बिकज अहिलेको जेनेरेसनमा मैले चाहिँ धेरै के सुनेको छु नि, अब मैले त ट्रु लभ गराएको छ, ट्याटु स्याटु बनाउने त्यस्तो त्यस्तो अहिले टिनेजर्सहरू जुन गरिरहेको छ नि, त्यतिसम्म चाहिँ पुगेको थिइनँ म. अब कतिपय त हाँस पनि उठ्छ होइन, अनि कुनै कुनै टिनेजर्सहरूले चाहिँ ठ्याक्कै मैले जे जे गराएको थिएँ नि व्यवहार, त्यस्तै त्यस्तै व्यवहार देखाउँथ्यो होइन, अट्र्याक्सन खोज्ने होइन एकदमै, अनि ल म एकदमै अटेन्सन सिकरहरू हुन्छ नि, त्यस्तो त्यस्तो व्यवहारहरू होइन जुन उनीहरूले गर्छ नि, त्यति बेला मैले पनि गरेको थिएँ होइन. अनि मलाई पनि एकदम हाँस उठ्थ्यो कि, मलाई बच्चाको कुरा याद आएर हाँस उठ्थ्यो होइन, यसले यो गर्न खोजेको हो भने ठ्याक्कै थाहा हुने होइन आफ्नो. सो अनि अहिले चाहिँ कतिपय धेरै जुन टिनेजर्सहरू हुनुहुन्छ नि, ट्याटु स्याटु बनाउने, हात हात काट्नेदेखि लिएर यस्तो यस्तो केटाको लागि केटीको लागि भनेर, अब त्यो आई थिङ्क यो चाहिँ अब प्यारेन्ट्सको गाइडेन्स नभएर पनि हुनसक्छ. अब मेरो त प्यारेन्ट्स कस्तो भने, मेरो प्यारेन्ट्स एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो होइन, सो मैले त केही सेयर गर्न सक्दिनँ थिएँ होइन. सो मैले पनि त्यस्तो त्यस्तो हरकतहरू गरेको थिएँ होला टिनेजर्सको बेला, मैले सेयर गर्न नमिल्ने भएर. आई थिङ्क अहिले चाहिँ जुन छ नि, अहिले चाहिँ प्यारेन्ट्सहरू पनि अब अलिकति टिनेज आफ्नो बच्चाहरूप्रति अलिकति फ्र्याङ्क हुनुपर्ने होइन, अलिक साथी जस्तो व्यवहार, अनि आमा बाउ जस्तो छँदैछ होइन, स्ट्रिक्टनेस पनि चाहिन्छ तर अलिकति फ्र्याङ्कनेस पनि होस् जस्तो लाग्छ मलाई. एउटा बोल्डनेस हुन्छ नि, त्यो बोल्डनेस चाहिँ चाहिन्छ क्या एउटा. तर बच्चाले आमालाई रेस्पेक्ट गर्नुपर्छ होइन, बाउ आमालाई रेस्पेक्ट गर्नुपर्छ, साथी सोचेर पनि अब एकदम हेप्ने खालको पनि होइन होइन, एउटा एक किसिमले त्यो डिस्टेन्स पनि राख्नुपर्छ, साथसाथै अलिकति छोराछोरीलाई भन्न इजी पनि होस् कि ल ड्याड मम्मी मैले यस्तो यस्तो एउटा फिल भइरहेछ मलाई होइन, यस्तो यस्तो फिलिङ्सहरू आइरहेछ, के गर्ने हो के हो यो, जस्ट उनीहरू डिस्कसन गर्न सक्ने होस्. 11-12 हुँदाखेरि चाहिँ मलाई त्यस्तो अरू त्यस्तो अट्र्याक्सन चाहिँ केही पनि भएन होइन, आई वाज ओन्ली फोकस्ड अन लाइक मेरो साथीहरूले के सोच्छ मेरो बारेमा. मलाई त धेरै केटाप्रति अट्र्याक्ट हुने भनेको 9 र 10 भयो होइन, जुन 10 र 11 चाहिँ 11-12 चाहिँ कस्तो भने ल है, मैले चाहिँ आफ्नो लय खयमा राम्रो गर्नुपर्छ, बिकज अब कलेज, मेरो कलेज पनि ठुलो कलेज थियो त्यतिखेर, एकदमै रिच पिपलहरू आउँछ कि.

0: भनेर होइन अब साथसाथै स्कलरसिपहरू भएको पनि हुन्थ्यो होइन. एन्ड देन मलाई चाहिँ नि ल है त मैले चाहिँ मेरो लय खयमा ध्यान दिनुपर्छ है भनेर चाहिँ आउँथेँ होइन, हुन्थ्यो त्यो त्यस्तो दिमागमा. अनि एकदम मेन्टेन गर्न खोज्ने कि अब सकि नसकि पनि मेन्टेन गर्न खोज्थेँ, सो अफ गर्न खोज्नेदेखि लिएर एभ्रिथिङ होइन. अब स्कुटर चाहियो भन्ने होइन घरमा पनि जस्तो जस्तो त्यस्तो अलिकति आउट अफ लाइक बक्समा गएँ म.
1: सबै सिपाही नायक मात्रै लाग्छ संजोग र वर्षासँग अलिकति बढी क्लोज पनि भएको हिसाबले पनि होला. थुप्रै नायिका नायक नायिका नायिकाहरूप्रति सम्मान त छँदैछ, त्यहीमाथि वर्ष चाहिँ आफ्नै बहिनी जस्तो पनि लाग्छ. वर्षा रावतको यो किशोर अवस्था तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रियाका लागि हाम्रो वाट्सएप नम्बर 9890881610 र हाम्रो फेसबुक पेज facebook.com/खुन्नुली दुवै अप्सनहरू खुल्ला छन् प्रतिक्रिया दिनुहोला. हामी तपाईँको प्रतिक्रियाको प्रतीक्षामा हुनेछौँ.
2: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी. सुनौ बुझौ बुझौ सुनौ कन्फ्युजन ग्याप सोलुसन www.kulduli.com.

0: सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसन छ ट्रेजेडी अट्र्याक्सन
1: दिनभरि गर्मी रात परेपछि चकमन अलिअलि चकमन अँध्यारो त्यहाँ अलिअलि चिसो चिसो काठमाडौँको मुड रेडियो स्टुडियो कमेडी आइट नारायणेश्वर मार्गको वास्तवमा हामी अन्डरग्राउन्ड स्टुडियोमा छौँ वास्तवमा यो भूमिगत स्टुडियो छ स्टुडियोबाट बोलिरहेका छौँ रविन्द्र अर्जुन दिपेन्द्र तपाईँसँग छौँ तपाईँ हामीसँगै अर्को एकजना साथी पनि हुनुहुन्छ यहाँनिर चाहिँ अमरजी आउनुभयो वर्षा आउनुभयो अनि त्यसपछि अब चाहिँ हामी धीरज राईलाई जोड्दैछौँ धीरज राई लगत्तै बेनी सामल खुल्लु डट कममा उहाँको किशोर अवस्था हामी बेनी सामल खुल्लु डट कम जोड्दैछौँ अहिले चाहिँ धीरज राई
2: नमस्ते म गायक धीरज राई र यो खुल्लुली डट कम सुनिरहनु भएका हाम्रा सम्पूर्ण लिसनर्सहरू मेरो फ्यानहरू सबैलाई म हार्दिक गर्न चाहन्छु। अब मेरो बाल्यकालको अवस्थाको कुरा गर्दाखेरि अहिले सम्झिँदाखेरि के लाग्छ भन्दाखेरि बाल्यकालमा बनेकै कतिपय त्यो कुराहरू अहिले आएर इस्टाब्लिस भएको छ भनौँ न, जस्तो गीत गाउने क्रमहरू पनि सानोदेखि नै देखिया थियो झल्को, अलिअलि कविता लेख्थेँ, अलिअलि लेख लेख्थेँ, अब त्यही झल्को अहिले आएर म एउटा भनौँ लेखक छु, विभिन्न पुस्तकहरू लेख्छु। सानोदेखि डान्स गर्न मन लाग्थ्यो अनि अब अहिले डान्सर सिङ्गर नै बने होइन, अलिकति मलाई अङ्ग्रेजी विषय मन पर्थ्यो, मैले अब अङ्ग्रेजीमै मास्टर्स डिग्री सकेँ, अलिकति घरको नक्साहरू अलिकति सानोदेखि ड्रइङ पनि राम्रो थियो मलाई र अब अहिले एउटा आर्किटेक्ट पनि हुँ म। मोटामोटी चाहिँ त्यो सानो बेला नै यो मान्छे भविष्यमा गएर के बन्छ भन्ने चाहिँ त्यो किसिमको एउटा झल्को चाहिँ आउँदो रहेछ भन्ने चाहिँ मलाई लाग्छ कि। अब सानो बेला कुरा गर्दाखेरि बाल्यकालमा एकदमै चञ्चले क्रिएटिभ एकछिन राम चुप्लाएर बस्न नसक्ने केही न केही काम गरिरहने पुरानो रेडियोहरू बनाउने अथवा चाहिँ कुनै मान्छे देख्यो भने उसको तस्विर बनाइहाल्ने म भविष्यमा गएर यस्तो घर बनाउँछु भनेर कोर्ने अनि त्यसपछि त्यतिखेर चलेको गायकहरूको कपी गर्ने अनि मिथुन चक्रवर्ती एकदमै हिट थिए मिथुन चक्रवर्तीको त्यो उसको त्यो कम्मर हल्लाउनेहरू आफू पनि सिक्न ट्राई गर्ने अनि माइकल ज्याक्सनको जस्तो लामो कपाल बनाउने त्यस्तै लेदरको ज्याकेट लगाउने यी सोखहरू चाहिँ मेरो सानोमै थिए कि। अनि यसो हेर्दो रहेछ मान्छेले सानोमा जस्तो छ लगभग पछि गएर त्यो देखाउँदो पनि रहेछ र आफूले चाहेको विषयमा आफ्नो इन्ट्रेस्ट भएको विषयमा अगाडि बढ्यो भने त्यो सफल पनि भइदो रहेछ। बेसिकली मेरो घरमा धारणा के थियो भने एजुकेसन मस्ट, पहिलो नम्बरमा एजुकेसन, जागिर खानको लागि होइन अथवा चाहिँ एउटा एजुकेसन भनेको पैसा कमाउने भन्दा पनि मोर लाइक आफूलाई एजुकेटेड बनाउने, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउने क्रम चाहिँ शिक्षाले गर्छ भन्ने चाहिँ मेरो बुवा मुवाबाट मैले सिकेको हुँ। टिनेजमा चाहिँ अब गीत सङ्गीतमा बढी सोख, अब भनौँ न टोलको विभिन्न दसैँ तिहार विभिन्न चाडपर्वहरूमा म जान्थेँ, गीत गाउँथे, टोलको एउटा काइन्ड अफ सेलिब्रेटी नै थिएँ म, नाटक खेल्नुपर्ने, अभिनय गर्नुपर्ने, डान्स गर्नुपर्ने अनि गीतहरू गाउनुपर्ने, गीतमा पनि अलिकति सोम्यानसिप नाच्ने खालको गीतहरू रुचाउने अनि साथीहरू धेरै बनाउनु पर्ने अनि मोटामोटी भनौँ न बाजाहरू मन पराउने, अब तपाईँको यो मादलहरू होइन सानोमै मादल पनि मलाई मन पर्थ्यो अरे, मम्मीले चाहिँ कसरी थाहा पाउनुभएछ भने त्यो सानोमा हुँदा किचनमा पसेर मैले त्यो चम्चाले चाहिँ पुरै भाँडाहरू ठाङठाङ र ठुङठुङ बजाउँदा मलाई आनन्द आउँथ्यो अरे, अनि त्यहाँपछि मम्मीले चाहिँ यसलाई सायद बाजा ल्याइदियो भने यसले रोक्छ भनेर मलाई एउटा बाजा मादल ल्याइदिनु भएको रहेछ, त्यो मादल चाहिँ एकदम ठुलो भएको रहेछ, त्यसपछि मैले त्यो मादल चाहिँ एकचोटि आएर देब्रेमा ध्याङ गर्यो, फेरि खुर्र कुदेर गएर अर्कोमा ताङ गरेर यसरी कुद्दै कुद्दै म बजाउँथे अरे। अनि हुँदा चाहिँ मलाई एकदिन वाक्क लागेर म मादल माथि नै बसेर अनि दौडिन नपर्ने गरी यसो झुकेर यतातिर दाङ अर्कोतिर तिङ गरेर बजाउँथे अरे। भनेपछि सानोमा म्युजिकप्रति एकदम मेरो लगाव थियो, अनि सानोमै चाहिँ मलाई विभिन्न अब त्यतिखेरको राजनीतिक पार्टीहरूले चाहिँ मलाई उछालेर चाहिँ मञ्चमा गीत गाउन लाउनुहुन्थ्यो अरे। काङ्ग्रेसले काङ्ग्रेसी खालको गीत लगाउने, अनि भनौँ त्यतिखेर पञ्चायत काल थियो, पञ्चायतले यो चाहिँ गीत गाउनुपर्छ बाबु भनेर पञ्चायत पनि गाउँथे अरे म। फेरि यता कम्युनिस्टहरूको थियो अरे, उहाँहरूको पनि अब कम्युनिस्ट किसिमको गीत बनाउँथे अरे। जो सबै ठाउँमा चाहिँ मलाई राम्रो गाउँथेँ म भनेर चाहिँ मलाई ब्याकग्राउन्डमा कुरा गर्नुहुन्छ होइन। त्यतिखेर बाहेक पढाइ पनि राम्रो थियो मेरो, अब क्लासमा पनि एकदम राम्रै विद्यार्थी थिएँ मैले। अब एसएलसीमा पनि मैले 72% स्कोर गरेको हुँ, जसले गर्दा चाहिँ मैले जुनै पनि विषयमा नाम निकालेँ होइन, जस्तो मेडिसिनमा पनि मैले नाम निकालेँ, इन्जिनियरिङमा पनि नाम निकालेँ होइन, एक नम्बरमै थियो। तर मलाई यो चिरफार मन नपर्ने हुनाले मैले मेडिसिन पढिनँ, मैले इन्जिनियरिङ पढेँ। सानोमा यस्तै हो, अलिकति क्रिएटिभ रहेछु अहिले हेर्दाखेरि, एकदम क्रिएटिभ चञ्चल केही न केही गरिरहनु पर्ने नेचर चाहिँ थियो रहेछ। अब साथीहरूलाई के भन्नुपर्छ भने मैले अब आफू सानो हुँदाखेरि जेनरली आमा बुवाले पनि भन्छ 15 वर्षसम्म एउटा राम्रो गाइडेन्स दिनुपर्छ भन्नेबाटै हामीले बुझिसक्यौँ कि 15 वर्षसम्मको एउटा एज भनेको चाहिँ लगभग फ्युचरमा के बन्छ भन्ने चाहिँ त्यतिखेर देखिसकिन्छ। त्यो भएकोले एउटा भनौँ न 15 वर्षसम्मको एज एउटा एकदमै लर्निङ फेज हुन्छ होइन, अनि 15 वर्षदेखिको 25 वर्षको एज अथवा 22 वर्षको एज भनेको पूर्ण रूपमा आफूले जीवनमा चाहिने स्किल्सहरू लिने, पढाइको स्किल्स लिने, अथवा त म्युजिकमा जाने भने म्युजिकको बेसिक सङ्ग्रह तालिमहरू लिने, के विषयमा जान मन लाग्छ त्यो विषयमा दक्ष हुने काम चाहिँ 25 वर्षसम्ममा तपाईँले गरिसक्नुपर्छ। र तपाईँले 25 वर्षदेखिको उमेर 50 वर्षसम्मको उमेर चाहिँ आफ्नो लागि र आफ्नो देशको लागि दिने एउटा चाहिँ क्रिमी एउटा एज हो होइन। त्यो भएकोले हामीले अलिकति आफूलाई पनि सोचौँ र आफ्नो देशको लागि पनि सोचौँ, आफ्नो परिवारको लागि सोचौँ। त्यो भएकोले गर्दाखेरि यो 15 वर्षदेखि 50 वर्षसम्मको साह्रै मूल्यवान एज हो। यो एजले देशलाई पनि भलो गर्छ। यही देशमा यही उमेरमा नै राम्रा डक्टर, इन्जिनियर, सिङ्गरहरू होइन त्यो एजमै बन्ने हुनाले यो एजलाई एकदमै सदुपयोग गरौँ के। तर हामी धेरै जसो चाहिँ इन्जोयमा बढी लागेर फ्युचरमा चाहिँ अब कस्तो हुन्छ भने तपाईँ दुइटै हातमा लड्डु पाउनुहुन्न, कि पहिला दुःख कि पछि पहिला दुःख अनि सुख, कि पहिला सुख अनि पछि दुःख, त्यो त घुम्दै आइ नै हाल्छ क्या। तपाईँ मान्नुहोस् तपाईँ अहिले 21 वर्षको उमेरमा तपाईँको यी टिनेजरमा हुनुहुन्छ अथवा यङमा हुनुहुन्छ भने तपाईँले अहिले जति बढी आफ्नो समय खेर फाल्नुहुन्छ त्यो तपाईँले पे गर्नुपर्ने हुन्छ तपाईँको आफ्नो अरू एजमा गएर, त्यसको तपाईँले काहीँ न काहीँ त्यो दुःख भोग्नुपर्ने हुन्छ होइन। सो बेटर चाहिँ के छ भन्दाखेरि एउटा सिधा अर्थमा 15 वर्षदेखि 25 वर्षसम्म आफ्नो क्यारियर के छ बनाइहाल्नुहोस्। पढ्ने भने पढेर त्यो एउटा होइन एउटा सर्टेन मास्टर्ससम्म गरिहाल्नुहोस्, ए अब तपाईँ इन्जिनियरिङ गर्नुहुन्छ भने मोटामोटी इन्जिनियर भइसक्नुहोस्, डक्टरको लागि पनि बेसिक पढिसक्नुहोस् होइन, गिटार सिक्नुहुन्छ भने गिटारमा पोख्त भइसक्नुहोस्। त्यो भएकोले यो मलाई लाग्छ 15 वर्ष टु 25 चाहिँ एकदमै आफूलाई स्ट्रङ बनाउने एउटा टाइम हो, किनभने तपाईँले 25 वर्षसम्ममा जे अचिभ गर्नुहुन्छ त्यो अचिभमेन्टमा लिएर नै तपाईँको जीवन चल्छ भोलिको दिनमा कि। त्यही भएकोले गर्दा यो उमेरलाई अलिकति सिरियस लिनुपर्छ। तर कोही कोही साथीहरू अब अलिकति बढी रमाइलोमा बहकिन पनि सक्छन्, तर त्यसो होइन, तपाईँले कन्फर्म लेखेर लाग्नुहोस्। तपाईँले उमेरमा बढी सुख खेल्नु भने एउटा टाइममा आएर तपाईँले दुःख पेल्नै पर्छ, तर एउटा टाइममा तपाईँले दुःख गर्नुभयो भने जीवनभरि सुख पाइन्छ।
1: जहिले हेर्दा पनि उस्तै यो चाहिँ यसको पछाडिपट्टि धीरज दाईको किशोर अवस्थाबाट हामी बुझ्नुपर्ने जान्नुपर्ने कुरा त एक लेभलमा छ रहेछ, आफआफूले आफआफ्नो हिसाब लिन सकिन्छ। तर धीरज दाईलाई आदरणीय धीरज दाईलाई जहिले हेर्दा नि उस्तै लाग्ने चाहिँ सायद उहाँ संगीतमा हुनुहुन्छ, सृजनशील काममा हुनुहुन्छ, स्टेजमा हुनुहुन्छ होइन, हरेक स्ट्रेसलाई उहाँले स्ट्रेसलाई उहाँले स्टेजमा पक्नुहुन्छ जस्तो लाग्छ। हुन्छ नि दर्शकसँग श्रोतासँग नजिक भएपछि उहाँले आफ्नो त पिल्चन्द भुल्नुहुन्छ, जहिले पनि सदाबार लाग्छ मलाई चाहिँ उस्तै नै लाग्छ। धीरज राईको आगामी दिन पनि धेरै राम्रो रहोस्। अनि तपाईँलाई आजको श्रृङ्खला कस्तो लागिरहेको छ खुल्लु .com को केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने हामीलाई खबर गरिदिनु होला फेसबुकमा facebook.com/खुल्लुली, त्यसै गरी व्हाट्सएप नम्बर 98 81 86 हाम्रो टेलिफोन नम्बर के अरे व्हाट्सएप नम्बर हो मेसेज गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुन्छ। एकैछिनपछि बिनिस आमाललाई हामी खुल्लो लटकामा जोड्दैछौँ।
0: Hamilton adulation. One day, bye bye. Yes.

0: विनिशा हमाल नेपालको चलचित्र उद्योगमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ। एक हिसाबले भन्यो भने निकै नै सफल नायिका पनि हुनुहुन्छ। विनिशा हमालको किशोर अवस्था कस्तो थियो, कसरी चलचित्र क्षेत्रमा आइपुग्नुभयो, उहाँका केही अन्तरङ्ग कुराकानी हामी यहाँले जोड्दैछौँ। अब चाहिँ विनिशा हमाल खुल्दो डटकममा।
1: नमस्कार, म कलाकार विनिशा हमाल। मेरो जन्म चाहिँ नारायणगढ चितवनको गीतानगरमा भएको हो र मेरो बाल्यकाल चाहिँ त्यस्तो धेरै इन्ट्रेस्टिङ सेयर गर्नु पर्ने त केही पनि छैन। एकदमै ज्ञानी बच्चा थिएँ तर अलिकति इन्ट्रोभर्ट थिएँ। स्टडियस र एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ अलिकति फरवर्ड थिएँ। सो नर्मल नै रह्यो मेरो बाल्यकाल, जस्तो अरू बच्चाहरूको जस्तै हुन्छ नि। तर त्यस्तो सम्झिनै पर्ने, चकचक गरेर या दुःख दिने टाइपको चाहिँ थिइनँ, त्यो चाहिँ सम्झना छ मलाई।
2: घरमा को को हुनुहुन्छ तपाईँको?
1: मम्मी, ड्याडी, मेरो भाइ, म अनि मेरो फुपू, सानो फुपू। म फिफ्थ स्ट्यान्डर्डमा, सिक्स्थमा र सेभेन्थमा चाहिँ फर्स्ट भएको थिएँ। एसएलसीमा मेरो फर्स्ट डिभिजन आएको थियो होइन। टप फाइभसम्म चाहिँ पढेको थिएँ, किनभने एटबाट चाहिँ मैले स्कुल चाहिँ अर्को स्कुल ट्रान्सफर गर्नु पर्यो कि त्यतिखेर, त्यो कारणले गर्दाखेरि गाली त खाइन्थ्यो नै होइन बच्चा बेलामा। अब कोही पनि बच्चाले गाली नखाने भन्ने त हुँदैन, कहिलेकाहीँ अब पढाइमा फोकस हुँदैन, फर्स्टमा प्रायोरिटी पढाइ हुन्छ। जो पनि बुवा आमाको लागि जब बच्चा सानो हुन्छ भने पढाइमा नै फोकस गरोस् भन्ने हुन्छ। कहिलेकाहीँ खेल्नु मन लाग्थ्यो, अब कहिलेकाहीँ गाउँ डुल्न गइन्थ्यो होइन, त्यो कारणले गर्दाखेरि गाली खान्थे। अनि भाइसँग त्यस्तो बदमासी गरेको चाहिँ खासै छैन। बाबु पनि इन्ट्रोभर्ट, म पनि इन्ट्रोभर्ट भएको कारणले गर्दाखेरि अब सानोमा त अलिकति नेचर फरक हुन्छ होइन। लुकेर फिल्म हेर्ने कस्तो हुन्थ्यो भने, त्यतिखेर डिभिडीको चलन थियो नि त, अनि गाउँको पर्टिकुलर एउटा घरमा चाहिँ फिल्म देखाइन्थ्यो कि, अनि फिल्म हेर्नलाई चाहिँ गाउँभरिको मान्छेहरू जान्थ्यो। त्यतिखेर लुकेर चाहिँ बाबु र म चाहिँ हेर्न जान्थ्यौँ कि, हिन्दी फिल्महरू, नेपाली फिल्महरू पनि, पहिलाको पुरानो त्यो चाहिँ गर्न जान्थ्यो। त्यो गए त्यसरी जाँदाखेरि चाहिँ फर्केर आउँदाखेरि चाहिँ गाली खाएको सम्झना चाहिँ छ। साथीहरूसँग खासै मैले धेरै साथीहरू बनाइनँ। मैले स्कुल लेभलको साथीहरूको कुरा गर्ने हो भने मलाई यादै छैन कि मसँग कतिजना साथीहरू हुनुहुन्थ्यो भन्ने नै। केही साथीहरू हुनुहुन्छ अहिले टचमा, मलाई मेसेज गर्नुहुन्छ होइन, तर एकदम बन्डिङ भएको बेस्ट फ्रेन्ड र धेरै साथीहरू ग्रुपमा गर्ने कुराहरू, त्यो चाहिँ मलाई सम्झना नै छैन। मेरो स्कुल लेभलको साथीहरू नै मलाई याद छैन कि। साथीहरू हुनुहुन्थ्यो, स्कुल चेन्ज गरिराख्नु पर्यो, त्यो कारणले गर्दाखेरि पनि स्टेबल भएन कि त्यो फ्रेन्डसिप चाहिँ। सिक्स सेभेनमा चाहिँ मैले भने नि म एकदमै स्टडियस नै थिएँ, पढाइमा नै फोकस थिएँ होइन, अनि त्यो कारणले गर्दाखेरि धेरै त्यो हुन्छ नि, धेरै कुराहरू चाहिँ दिमागमा थिएन कि, यता उता गर्ने ओर साथीहरूसँग फिल्म हेर्न जाउँ या घुम्न जाउँ भन्ने चिजहरू, या अपोजिट सेक्ससँग धेरै अट्र्याक्ट हुने त्यो चिजहरू चाहिँ त्यतिखेरसम्म मेरो विचारमा चाहिँ डेभलप भइसकेका थिएन होला। सिक्स सेभेनको कुरा गर्दाखेरि अलिकति उमेर सँगसँगै हुन्छ नि बढ्दै चाहिँ गयो होला त्यो चिजहरू होइन, तर त्यतिखेरसम्म चाहिँ मलाई खासै याद छैन। सेभेन्थ स्ट्यान्डर्डमा हुँदाखेरि मेरो जुनियर हुनुहुन्थ्यो एकजना, उहाँले मलाई लेटर पठाउनु भएको थियो कि, त्यतिखेर त पोस्ट कार्डको जमाना थियो नि त, अनि पोस्ट कार्डमा पछाडि लेखेर पठाउनु भएको थियो। म एकदमै रिसाएको थिएँ कि, किनभने त्यो चिजहरू मेरो लागि ठुलो कुरा थियो। जस्तो मेरो घरमा पनि ड्याडी एकदमै स्ट्रिक्ट भएको कारणले गर्दाखेरि जस्तो मलाई डान्स गर्न पनि अलाउड थिएन के। मैले लास्ट डान्स गरेको भनेको फोर्थ स्ट्यान्डर्डमा प्यारेन्ट्स डेमा मैले गरेको थिएँ। त्यस पश्चात चाहिँ एउटा प्रोग्राममा म ड्याडीलाई नभनिकन जाँदाखेरि घरमा एकदमै गाली खाएको थियो। त्यो कारणले गर्दाखेरि एकदमै त्यो फ्यामिली ब्याकग्राउन्ड स्ट्रिक्ट भएको कारणले गर्दाखेरि त्यो चिज चाहिँ मेरो लागि एकदमै ठुलो कुरा लाग्थ्यो कि, ला अब मलाई यो मान्छेले यसरी पठायो होइन, यो कुरा मेरो घरमा थाहा भयो भने त एकदमै ठुलो हुन्छ, म के गर्ने, मलाई त घरबाटै निकालिदिन्छ होला, त्यस्तो खालको दिमाग थियो कि मेरो। नाइन्थ स्ट्यान्डर्डमा पनि मलाई याद छ, जब मैले स्कुल चेन्ज गरेँ होइन, त्यतिखेर मलाई एकजनाले लेटर पठाउनु भएको थियो, त्यो पनि मेरो फर्स्ट के भन्छ क्लास टिचरलाई। कस्तो हुन्थ्यो भने, त्यतिखेर लेटर आयो भने स्टुडेन्टहरू चाहिँ क्लास अफिसमै गएर प्रिन्सिपल सरको अफिसमै आउँथ्यो र कसैको नाममा, त्यो ठुलो इस्यु चाहिँ थिएन, तर मेरो लागि चाहिँ ठुलो इस्यु थियो कि लेटर आउनु, कसैले पठाउनु हुन्छ नि प्रेम प्रस्ताव राखेर। म एकदमै कस्तो नेभ रहेछु त्यतिखेर, कति इनोसेन्ट रहेछु जस्तो चाहिँ लाग्छ अहिले सम्झिँ, हाँसो पनि उठ्छ कि कस्तो त्यो सानो सानो चिजलाई कति ठुलो बनाएर आफैलाई टर्चर गरिरहेको रहेछु जस्तो लाग्छ। त्यतिखेर धेरै कुराहरूको क्युरियोसिटी हुन्छ होइन, सो त्यो चिजलाई चाहिँ तपाईँले कसरी लिने भन्ने कुरा चाहिँ तपाईँमै डिपेन्ड गर्छ कि। जस्तो मैले मेरो पास्ट तपाईँहरूलाई सुनाएँ, त्यतिखेर मैले मेरो लागि बिग इस्यु थियो कि, तर मैले मेरो ड्याडीले के सोचिन्छ भनेर त सोधेको थिइनँ नि त। एकपटक मैले मेरो ड्याडीलाई मेरो लेटर आयो भनेर रियाक्सन बुझेको भए सायद त्यो टर्चर मैले आफूले मात्रै फेस गर्नु पर्थेन होला, जतिखेर त्यो टर्चर भएको थियो एउटा सर्टेन टाइमको लागि। तपाईँ क्युरियोसिटी हुनु एकदमै राम्रो कुरा हो, तपाईँहरू आफू डिल गर्न सक्नुहुन्छ जस्तो प्यारेन्ट्समै पनि, तपाईँ ममसँग यदि ड्याडसँग कम्फर्टेबल हुनुहुन्न भने ममसँग, ओर तपाईँको सिस्टर हुन्छ नि अब केटा हुनुहुन्छ भने ब्रदर ड्याडसँग डिल गरेर यो कुराहरू चाहिँ जान्न आवश्यक छ जस्तो लाग्छ कि। अर्को कुरा चाहिँ कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले प्रोफेसनलाई चुज गर्दैन, प्रोफेसनले हामीलाई चुज गर्छ के। अब मेरो केसमा कुरा गर्ने हो भने पनि मैले कहिले पनि जुन ब्याकग्राउन्डबाट म आएँ त्यस्तो अब ड्याडी त्यति स्ट्रिक्ट भइसिन्थ्यो, कहिले पनि मेरो दिमागमा म एक्ट्रेस बन्छु भनेर सोचेको थिइनँ। तर एक्सिडेन्टली आएपछि मैले इन्जोय गरिरहेको छु कि सायद कहीँ कतै मलाई थियो होला म भोलि गएर भविष्यमा एक्टर बन्छु भनेर, त्यो मेरो फ्यामिलीको कारणले गर्दा दबिरहेको थियो होला, सायद मैले बुझ्न सकेको थिइनँ होला। सो त्यो चिजहरू पनि तपाईँले तपाईँ के गर्न चाहनुहुन्छ भन्ने कुराहरू पनि तपाईँ फोकस हुनुपर्छ। र तपाईँ कुनै पनि एजमा गएर इट्स नेभर लेट टु स्टार्ट ओभर अगेन भनेर भन्छ नि, कुनै पनि कुरालाई स्टार्ट गर्नलाई कहिले पनि लेट हुँदैन कि। तपाईँ डिटरमाइन्ड हुनुहुन्छ, प्यासनेट हुनुहुन्छ कुनै चिजमा भने तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ। र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको सबैभन्दा ठुलो ब्याकबोन भनेको तपाईँको फ्यामिली हो, फ्यामिलीसँग कन्सल्ट गर्नु होइन, फ्यामिलीले तपाईँको लागि के सोचिरहेको छ हाम्रो एजम्सनमा त्यो निर्भर हुँदैन कि। हामीले फ्यामिलीसँग कुरा गरेपछि मात्रै थाहा हुन्छ उहाँले हाम्रो लागि, किनभने सायद त्यतिखेर ड्याडी त्यतिको स्ट्रिक्ट नभएको भए म रङ वेमा पनि जान सक्थेँ होला होइन। त्यो कारणले गर्दाखेरि फ्यामिली तपाईँको लागि कहिले पनि गलत हुँदैन। र अर्को कुरा, जस्तो तपाईँहरूलाई फिल्म इन्डस्ट्रीमा आउनु मन छ भने अहिले त एकदमै इजी भएको छ। हाम्रो टाइममा कस्तो हुन्थ्यो भने आज 7-8 वर्ष अगाडि जब म फिल्म इन्डस्ट्रीमा आएको थिएँ त्यतिखेर ट्रान्जिसनल फेजमा थियो, स्योर थिएन फ्युचर के हुन्छ भनेर। त्यस्तो अवस्थामा पनि आएर हुन्छ नि, तर इजी एक्सेस थिएन कि, तपाईँ एक्टिङ सिक्नु मन लाग्यो भने इन्स्टिट्युटहरू थिएन होइन। सो अहिले चाहिँ इजी भएको छ, तपाईँ एक्टिङ सिक्न चाहनुहुन्छ कि, ओर एउटा एक्टरको लागि चाहिने चिजहरू के हुन् त, डान्स भयो, मार्सल आर्ट भयो, तपाईँले भोइस मोडुलेसनदेखि सबैको लागि नै अहिले यति इजी भएको छ कि तपाईँ गएर सिक्न सक्नुहुन्छ। सिकेर बुझेर आउँदाखेरि डोर जहिले पनि ओपन छ कि प्यासनेट मान्छेहरूको लागि।
0: रेडियो अडियोको स्टुडियोमा सेलिब्रिटीहरू आएको बेलामा हामीले कुनै कुनै समयमा हामीले उहाँहरूका किशोर अवस्थालाई जोडिरहेका थियौँ, संग्रह गरेर राखिरहेका थियौँ। जहिले सुन्दाखेरि पनि हामीलाई हरेक नयाँ पुस्तालाई यसले काम गर्छ, यो सुन्नुपर्छ भन्ने उद्देश्यले नै रेकर्ड गरेका हौँ। मेरो भर्खरै बिनिस हमालको कथा अथवा किशोर अवस्था तपाईँले सुन्नुभयो। हामी रेडियो अडियोको स्टुडियो कमेडी आयत नानेश्वर मार्ग भानेश्वरबाट बोलिरहेका छौँ। अब एकैछिनमा हामी गौरी मल्ल दिदीको किशोर अवस्था जोड्नेछौ खुल्लुली.com को साथमा आउनु होला। खुल्लुली कन्फ्युजनमा दोहारमा हो हामी

It's a cool to lead.com.

0: झ्याल रोकाएको चुक्कु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनु, सकारात्मक सोच राख्नुहोस्। आज दिनभरि के काम गर्नुभयो र भोलि के गर्नुपर्ने कामहरू के छन् योजना बनाउनुहोस्, प्लानिङ गर्नुहोस्। रविन्द्रको संकेत छ ढिलो नगरी गौरीमल्ला दिदीको आदरणीय लोकप्रिय अभिनेत्री गौरीमल्ला दिदीको किशोर अवस्था सुनौ, बुझौं, सोचौं र आगामी दिनको गन्तव्य तोकौं। गौरीमल्ला दिदी
1: नमस्कार, म नायिका गौरीमल्ल। मेरो बाल्यकाल सुन्दर हो, अलिकति कस्तो भने म आफैमा चाहिँ एकदम अन्तर्मुखी स्वभावको बच्चा थिएँ। अलिकति डर ममा थियो, थाहा छैन अब थियो किन थियो, त्यस्तो कुनै एकदम रिजन त मलाई अहिलेसम्म थाहा छैन। तर मलाई जुङ्गा भएको मान्छे देखेर पनि डर लाग्थ्यो मलाई। कुनै अलि ठुल्ठुलो जुङ्गा भएको मान्छे देख्यो भने म ढोका पछाडि लुक्न जान्थेँ। ऊ जोगीहरू, त्यति बेला जोगीहरू घर घरमा माग्न आउने चलन थियो, अलग निरञ्जन भनेर। त्यो जोगीहरू देख्यो भने पनि मलाई डर लाग्थ्यो, त्यो डर किन थियो थाहा छैन। त्यसपछि अनि मलाई मेरो दिजु, मेरो बहिनी, हामी तिनजनाको परिवार, छोरीहरू, छोरा थिएन। अनि तर दाजुभाइको सानो हुँदाखेरि कहिले मलाई मतलब पनि हुँदैन थियो, साथी जस्तै दिदी बहिनीहरू हामी हुर्क्यौं। बुवा मुवाले एकदम माया गरेर हुर्काए तिनै छोरीलाई, म चाहिँ माइली। अनि मेरो बुवालाई मान्छेहरूले भन्थ्यो अरे छोरा पाउनु पर्छ, छोराको लागि पनि बरु अर्को बिहे गर्नु भनेर नि भन्थ्यो रे रेको कुरा है, अब थाहा छैन। तर मेरो बुवाले कहिले पनि छोरालाई बढावा चाहिँ उसले कहिले पनि दिइबस्थे होइन। सो अहिले त्यो कुरालाई लिएर मेरो बुवा एकदम ह्याप्पी, मैले छोरा पाएको भन्दा छोरीहरूले अझ बढी मलाई चाहिँ केयर गर्छन् भन्ने कुरा अहिले गरिबसिन छ। छोरीहरूले केयरिङ पनि हुन्छन्। बाल्यकाल मेरो एकदम सुन्दर तरिकाले बित्यो, पढाइ मेरो राम्रो थियो, नराम्रो होइन। तर पछि बिस्तार बिस्तारै अलिकति एभरेज हुँदै गयो, बच्चामा चाहिँ एकदमै राम्रो थियो। पछि अलिकति ठुलो हुँदै गएपछि चाहिँ सब्जेक्ट वाइज मलाई म्याथ मलाई कहिले पनि मनपर्ने सब्जेक्ट भएन, अनि म जहिले पनि इग्नोर गर्न चाहने सब्जेक्ट हो म्याथ मलाई किनकिन। अनि म्याथ मेरो नराम्रो भएपछि अब साइन्स पनि खासै मेरो राम्रो हुने उद भएन, एम चाहिँ डक्टर हुने, त्यो किसिमको त्यो कन्फ्युजनको पढाइ के त्यस्तो थियो। अब कलाकार हुनु रहेछ त्यसैले साहित्यमा बढी रुचि बच्चादेखि नै, पढ्न एकदमै मनपर्ने, कोर्स बुक बाहेक मैले बाहिर अरू किताबहरू एकदम धेरै पढ्थेँ, मैले रमाइलो लाग्थ्यो मलाई, चाहे त्यो बाल साहित्य होस्, चाहे अब त्यति बेला निस्किने मधुपर्क होस्, गरिमा होस्, अहिले निस्किने भन्दा अलिक फरक डिजाइनमा निस्किन्थ्यो त्यति बेला, तर म एकदम इन्ट्रेस्ट लिएर पढ्थेँ। मलाई एक एक कुराहरू चाहिँ नि याद हुने, मेरो मेमोरी एकदम शार्प थियो त्यति बेला, पढाइमा एकदमै। उपन्यासहरू पनि बिस्तारै अलिक किशोर अवस्थामा गएपछि उपन्यासहरूतिर बढी उभयो मलाई, सस्पेन्स, थ्रिल, अनि सेन्टिमेन्ट, रोमान्टिक, जस्तो पनि उपन्यास मलाई एकदमै मनपर्ने। मलाई हररहरू चाहिँ मलाई मन नपर्ने, अलिकति कस्तो दिमागले त्यसलाई एक्सेप्ट नगर्ने त्यस्तो किसिमको थियो। जस हरेक लाइफको त्यो बच्चादेखि लिएर किशोरावस्थासम्मको समय मेरो एकदमै अर्कै किसिमको रमाइलोमा मेरो चाहिँ नि गयो। र एउटा नछुटाइ भन्नुपर्ने कुरा चाहिँ कस्तो भने, म अलिकति ड्रिमिङ बच्चादेखि नै हरेक कुरामा चाहिँ नि इमेजिनेसन गर्ने बच्चा कि त्यस्तो थिएँ। अनि जस्तो मेरो केही साथी सर्कल थियो स्कुल जाने, हामी गफ गर्दै गर्दै जाँदाखेरि एक अर्कालाई आफ्नो आफ्नो ड्रिम राति सपनामा के देख्यो त्यो हामीले सोध्ने, तैँले के सपना देखिस् भन्यो, अनि साथीले यसो यसो भने ए हो, अनि आफ्नो सपना भन्यो। अब जुन दिन सपना देखेको हुँदैन त्यो दिन के गर्नु त आफू त पछि पर्यो, सपना देखेको छैन, अनि फेरि क्रिएट गर्ने सपना, अनि ए हो अनि मैले तँलाई देखेको थिएँ यस्तो भयो उसो जे पाएँ त्यो भनिदिने, मतलब एउटा क्रिएटिभिटी भइराख्ने कि त्यो दिमागमा, त्यस्तो किसिमको थियौं। अब अहिले त रमाइलो लाग्छ हो हामीले यस्तो गर्यौं भनेर होइन, तर त्यसरी चाहिँ ठुलो भयो। अनि बीचमा पछि अलिकति 14-15 वर्षको उमेर भएपछि अलिकति लाज हुन्छ नि, लाज पनि लाग्ने, अनि सोझो चाहिँ म बच्चैदेखि एकदमै सिधा बच्चा एकदमै नै हुन्छ नि, एकदम इनोसेन्ट अति सिधा बच्चा। अनि बीचमा एउटा फेज मात्रै मेरो लाइफमा यस्तो आयो कि जहाँ चाहिँ म एकदम फाइटर हुन्छ नि, अलिकति टम बोय टाइपको भएर आएँ। त्यो चाहिँ कुन अवस्थामा आयो भने त्यही 14-15 वर्षको उसमा चाहिँ धेरै सोझो भयो, यसलाई कराटे सिकाउन राखिदेऊ, यसलाई ताइक्वान्डो सिकाऊ, एकदमै यो त एकदम सोझो भयो भन्ने त्यो फ्यामिलीबाट। त्यो भएपछि सिक्न थालेपछि अनि मलाई के लाग्यो भने चाहिँ ओहो म त गजबै चिज गर्दैछु भन्ने लागेर, अनि केटाहरूलाई पनि लाइज सिङ्गल सिङ्गल भेट्छस् ल को को आउने आइज हुन्छ नि च्यालेन्ज दिने, त्यस्तो टाइपको नेचर भएर आयो। पछि मुवालाई त्यो मेरो नेचर मन परेन, अनि अह यसलाई हुँदैन यो पहिल्यै ठिक थियो भनेर फेरि नगर पर्दैन भने फेरि ल ओके भनेर त्यो पनि मैले गरिनँ। अनि बहिनीले चाहिँ गर्दै थियो, ऊ त नेसनल प्लेयरै थिए, टाइप फ्लाइ वेटमा खेल्थ्यो मार्सल आर्ट बहिनीले, मैले चाहिँ गरेर अनि यसरी सुरु भएको हो लाइफ होइन। अब यहाँसम्म आइपुगिएको छ। अब यो किशोर अवस्थाको कुराहरूको जस्तो केटी मान्छेहरूमा विशेष गरी हामीले धेरै सामाजिक रूपमा धेरै चुनौतीपूर्ण कुराहरूको सामना गर्नुपर्छ होइन, जस्तो महिनावारी हुनुलाई सबभन्दा ठूलो चुनौती मान्नुपर्छ हामीले, यसलाई लज्जाबोधको रूपमा लिनु हुँदैन, यो प्रकृतिले दिएको अति नै सुन्दर कुरा हो, स्वस्थ कुरा पनि हो होइन, सुन्दर स्वस्थ र समाजलाई अघि बढाउनलाई अपरिहार्य एउटा जीवनको एउटा अङ्ग हो, त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ हामीले सामान्य रूपमा लिनुपर्छ। अनि म पनि त्यो अवस्थाबाट चाहिँ गुज्रिसकेको कुरा हो होइन, त्यति बेला त्यो अवस्थामा चाहिँ अलिकति हाम्रो सेन्सिटिभ पार्टहरूमा चाहिँ बाहिरको अब नराम्रो हावाहरू दूषित कुराहरूले चाहिँ नि छोला भनेर पनि त्यो कुनै परापूर्व कालमा मलाई त्यस्तो लाग्छ है समाजमा एउटा नियम बनाइएको थियो होला कि उनीहरूलाई चाहिँ एउटा स्वस्थ सफा ठाउँमा चाहिँ अलग थलग राखेर खानाहरू पनि स्वस्थकर तरिकाले दिइने त्यस्तो परम्पराको सुरुवात भएको पक्कै पनि थियो होला। तर पछि जुन समाजमा नराम्रा ठेकेदारहरू पनि हुन्छन् नि उनीहरूले त्यो चिजलाई चाहिँ नि गलत तरिकाबाट चाहिँ प्रयोग गर्दै अगाडि बढाए जस्तो लाग्छ होइन, तर त्यो हुनु हुँदैन। अब अहिलेको समाज भनेको त धेरै नै एडभान्स समाज भइसकेको छ होइन, यो हाम्रो जीवनमा यो एउटा पहिलो यस्तो चुनौतीपूर्ण कुरा हो जसलाई चाहिँ हामीले सजिलो रूपमा चाहिँ नि लिएर मानसिकता जस्तो बनाए त्यस्तो बन्ने हो जे कुराको पनि होइन। त्यसैले गर्दाखेरि पुरुष वर्गहरूले पनि यो चिजलाई सहज रूपमा लिनुपर्छ र महिलाहरूले पनि आफ्नो शारीरिक विकासको एउटा क्रम हो भनेर यसलाई सहज रूपमा लिएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
0: लोकप्रिय अभिनेत्री आदरणीय गौरी दिदी गौरी मल्लको यो किशोर अवस्थाको अनुभव किशोर अवस्था सँगसँगै खुल्लु .com को आजको श्रृंखलाबाट रविन्द्र अर्जुन दिपेन्द्र रेडियो स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट विदा हुन्छौ। हाम्रो पात्रलाई हाम्रो पात्र मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोस्, नियमित तर्समा रहनुहोस्। अहिले ब्याङ्कको ब्याज दर कति छ, अहिले विनिमय दर कति छ, अनि त्यसको राशिफल कस्तो छ, कुण्डली के छ, हेलो डाक्टरमा सम्पर्क गर्नुपर्नेछ भने पनि थुप्रै फिचरहरू हाम्रो पात्रमा छ। आजलाई यति नै हामी सबैजना खुल्लो लटकमबाट यतिसँग विदा हुन्छौ। नमस्कार।
2: रेडियोमा देशैभरि रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ कन्फ्युजन ग्याप सोलुसन कुलधुली .com ग्याप सोलुसन कुलधुली .com

0: रेडियो अधिकुला 105.4
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
1: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
4: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 63-4141-006। मोबाइल 98-560-55-266। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
5: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-075-56 र 98-466-075-56।
4: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9846424288 र 9843686647। आउनुहोस्।
6: ग्वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला ग्वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जलि योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जलि योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादिति जीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि कर्मचारी शिक्षक अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
6: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
4: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
6: स्थान पतञ्जलि योगपीठ ग्वालिङ खेल मैदान।
4: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
6: कविता भूषाल अध्यक्ष महिला पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
7: यस
6: समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खुला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।
4: भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम।

0: रेडियो आदि खुला 105.4
1: 12 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै रिदम सिंहको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: सरकारको नीति तथा कार्यक्रममा आर्थिक सुधारको श्रृंखला शुरू गर्ने घोषणा, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दचाल र दिशाहीन भएको टिप्पणी, संसदको संयुक्त बैठकमा प्रधानमन्त्री बालेन अनौपचारिक पोशाकमा आए, राष्ट्रपतिले पर्दा पर्दै हिँडे, सरकारका तीन निर्णयमा सर्वोच्चद्वारा अल्पविराम, एसईमा 65.98% विद्यार्थी उत्तीर्ण लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले दुर्घटना न्यूनीकरण गर्न सुरक्षित सड़क अभियान शीर्षकको शुभ समाचार।
1: एकैछिन रोकिनुहोस् त, खिरियुलो महिला स्वरले आवाजमा सवारी चालकले सवारी रोक्छन्, नजिकै गएर मृत्युभासमा परिचय लिने र आफ्नो परिचय दिने अनि गन्तव्य सोध्दै ट्राफिक नियम उल्लंघन नगर्न र दुर्घटनाबाट बच्न आग्रह हुन्छ। लगभग 5-7 मिनटसम्म कुरा टुंग्याएर सवारी साधन अघि बढ़छ। केही दिन यता मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट कटारी खण्डको उदयपुर गढ़ी साथ अधेरी स्थित जोगिनी पाखादेखि अधेरी झरनासम्मको दूरीमा भइरहेको गतिविधि हो यो। लोकमार्गमा अत्यधिक हुने सवारी दुर्घटनाबाट बच्न र बचाउन यहाँका युवक युवतीले थालेको सुरक्षित सड़कका लागि शुभयात्रा अभियान अन्तर्गत यसो गर्न थालिएको हो। अधेरी क्षेत्र यो लोकमार्गको दुर्घटनाको हटस्पट बन्दै गएपछि युवा युवतीहरूले यस्तो अभियान थालेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर, नवप्रभात नेपाल, उदयपुर र उदयपुरगढ़ी साथको समन्वयमा अभियान थालिएको अभियानकी संयोजक रमा मगरले बताएकी छन्। मदन भण्डारी लोकमार्गमा निरन्तर जस्तो भइरहने दुर्घटना कम गर्न र जनधनको क्षति रोक्ने उद्देश्यले अभियान थालिएको मगरले बताएकी छन्। उनका अनुसार दर्जनको हाराहारीमा महिला पुरूष अभियन्ताहरू अहिले जोगिनी पाखादेखि अधेरी झरनासम्म लगभग 5 किलोमिटर दूरीमा चल्ने 2 पाङ्ग्रे स्कूटर मोटरसाइकलदेखि 4 पाङ्ग्रे बस ट्रक ट्रिपर लरीसम्म सवारी साधन रोकेर सुरक्षित यात्रा गर्न सुझाउँदै आएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो,
5: जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा बीसीएलका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर साउन्ड किट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।

0: यो नया वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारले आगामी दशकलाई लक्ष्य गर्दै नयाँ चरणको आर्थिक सुधार श्रृंखला शुरू गर्ने घोषणा गरेको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालेन्द्र शाह नेतृत्वको सरकारले व्यापक कानूनी नीतिगत र संस्थागत सुधार मार्फत अर्थतन्त्रको पुनः संरचना गर्ने योजना अघि सारेको हो। सरकारले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न औसत 7% वास्तविक आर्थिक वृद्धि दर प्राप्त गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि नयाँ चरणको आर्थिक सुधार श्रृंखला अपरिहार्य रहेको बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सहज बनाउने, नीतिगत तथा कानूनी अवरोध हटाउने एवं स्वदेशी विदेशी र प्रवासी लगानी आकर्षित गर्ने उद्देश्य सहित आर्थिक उत्प्रेरणाको आधारभूत पुनः संरचना गरिने उल्लेख गरिएको छ। त्यस्तै स्टार्टअप नेपाल पोर्टल संचालन, उद्यमी र मध्यम वर्गीय परिवारमाथि करको भार कटौती, सूचना प्रविधिलाई रणनीतिक उद्योगका रूपमा स्थापना, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी गर्ने उद्योगलाई कर प्रोत्साहन, युवा पलायन रोक्न रिमोट वर्क सम्बन्धी कानूनी व्यवस्था, विदेशी मुद्रा आर्जन गर्न अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता लगानी एक्सप्रेस नीति ल्याइने, हिमालयनको पानी ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने, सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग, सार्वजनिक यातायातलाई भरपर्दो बनाउन विद्युतीय मास ट्रान्जिट, कार्य सम्पादनमा कमजोर कर्मचारी बर्खास्त, प्रधानमन्त्री डेलिभरी युनिटलाई थप सुदृढ़ गरी मिशन मोडमा आयोजना कार्यान्वयन, बचत रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षा कोष स्थापना, एकीकृत राष्ट्रिय यातायात गृह योजना, वित्तीय अपराध तथा डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना जस्ता विषयलाई विशेष प्राथमिकता दिएको छ। आर्थिक सुधारको श्रृंखला शुरू गर्ने घोषणा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।
3: विपक्षीको प्रहार, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दजाल र दिशाहीन शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि विपक्षी दलहरूले तीव्र आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षीय नेपाली कंग्रेसदेखि एमाले, नेकपा र राप्रपासम्मले कार्यक्रमलाई पुरानै शैलीको दिशाहीन र निराशाजनक भएको टिप्पणी गरेका छन्। विपक्षी दलहरूले नीति तथा कार्यक्रम र प्रधानमन्त्रीको व्यवहार दुवैमा प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमलाई निरन्तरको कर्मकाण्डको संज्ञा दिएका छन्। कार्यक्रममा केही नयाँपन देखाउन खोजिए पनि ठोस योजना र स्पष्ट प्रतिबद्धता नभएको समेत उनले बताएका छन्। निरन्तरको कर्मकाण्डी केही जलप लगाइएको छ, गरिनेछ, हुनेछ भन्ने बाहेक केही छैन। केसीले भने केही पक्षहरू गरिन खोजे जस्तो देखिएको छ, तर परिणाम नहेरिकन भन्न सकिँदैन। एमाले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारमाथि संसदमै तीनवटा आपत्ति जनाएको छ। एमाले सांसद गुरू बरालले नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै यसलाई शब्दजालको संज्ञा दिएका छन्। यसको कुनै गन्तव्य छैन, कुनै दिशा छैन। उनले भने पुरानो राजनीतिक दलहरूले ल्याएका कार्यक्रमलाई नयाँ भाषामा प्रस्तुत गरिएको मात्रै हो। यता नेकपाका प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रममा कुनै उत्साह र ऊर्जा नभएको टिप्पणी गरेका छन्। नयाँ कुरा सुन्न नपाउँदा ऊर्जा हराए जस्तो लाग्यो। उनले भने सायद प्रधानमन्त्रीलाई नै सुन्न बोर लागेर होला, संसदको हल छाडेर हिँडिदिनु भयो। पूर्व अर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुनले नीति तथा कार्यक्रमले नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएका छन्। विपक्षीको प्रहार, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दजाल र दिशाहीन शीर्षकमा हिमालय टाइम्समा खबर छ।
2: त्यस्तै वाचन हुँदाहुँदै बाहिरी प्रधानमन्त्री विपक्षी दलहरूको आपत्ति शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभा राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। प्रधानमन्त्री विषयमा बैठक कक्षबाट बाहिरिएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन्। बैठकको शुरूमा प्रधानमन्त्री शाहले रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका वाचनका लागि राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि आसनमा आएर बसेका उहाँ नीति तथा कार्यक्रम वाचन नसकिँदै बाहिरिएपछि सांसदले आपत्ति जनाएका हुन्। नीति तथा कार्यक्रम वाचन सकेपछि राष्ट्रपति बैठक कक्षबाट बाहिरिँदा समेत प्रधानमन्त्री शाह उपस्थित हुनु भएन। सामान्यतया नीति तथा कार्यक्रम वाचन गर्न आएका राष्ट्रपतिलाई प्रधानमन्त्रीले अन्तिमसम्म साथ दिएर विदा गर्ने प्रचलन रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले अमर्यादित अभद्र र गैर जिम्मेवार प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनु भएको छ। राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पढ़िरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि दुलालले आपत्ति जनाउनु भएको हो। त्यस्तै उहाँले नीति तथा कार्यक्रम पूरा नसुनी प्रधानमन्त्री बीचमै हिँड्नु अमर्यादित र आपत्तिजनक विषय भएको बताउनु भएको छ। त्यस्तै लिमा अधिकारीले राष्ट्रपाबाट लिमा अधिकारीले सरकारको नीति तथा कार्यक्रम समग्रमा नयाँ र राम्रो भएको प्रतिक्रिया दिनुभएको छ भने युवराज दुलाल नेकपा एमालेबाट बैठक कक्ष छाडेर हिँड्नु अमर्यादित र गैर जिम्मेवार प्रवृत्ति भएको बताउनु भएको छ।
3: यसै नतिजामा सुधार 65.98% विद्यार्थी उत्तीर्ण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष एसईको परीक्षामा 65.98% विद्यार्थी ग्रेजुएट भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार भएको उनले बताएका छन्। गत वर्ष 61.81% ग्रेजुएट भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले सोमबार साँझ पत्रकार सम्मेलन गरी बोर्डले चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमित तर्फ परीक्षामा सहभागी कुल 4,30,667 परीक्षार्थी मध्ये 65,98% अर्थात 2,84,160 जना विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात 1,46,507 जना परीक्षार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेड प्राप्त विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60-4 जीपीए ल्याउने परीक्षार्थीको संख्या 48,392 रहेको छ। यस्तै जीपीए 3.20-3.60 80,372 जना 2.80-3.20 ल्याउने विद्यार्थीको संख्या 94,222 जना 2.40-2.80 जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या 55,977 जना 2.0-2.40 प्राप्त गर्ने 5,190 जना रहेका छन् भने 1.60-2 जीपीए ल्याउने विद्यार्थीको संख्या 7 जना रहेको जनाइएको छ।
2: नयाँ सरकार बनेको दुई महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको चार दिन पनि नबित्दै सोमबार विद्यार्थी संघ संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सल्यू र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णयमा प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। अनि राष्ट्रभूका अध्यक्ष दीपक थामी सहित विभिन्न विद्यार्थी संगठनले तयार गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने